0: व्यक्ति त्यसरी।
1: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
0: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय।
1: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
0: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
1: पछि चाहिँ संयुक्त संग्रह पनि,
0: हजुर, हजमबरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको, अब तेस्रो पुस्तकाकृतिहरू पनि आउने?
0: हजुर, मेरो तयारीमा छु म
1: कविता संग्रह।
0: हजुर, कविता संग्रह
1: भनेको अलिक बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
0: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने, मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन।
1: जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन्।
0: त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना, एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो, अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, अनि मलाई यो जेन्जी मुभमेन्ट भयो, अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो, त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज,
1: तपाईँले पूर्वै परिकल्पना,
0: त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ।
1: साहित्यको पाटोलाई पनि सँगसँगै, यदा सांसदको पाटो पनि सँगसँगै, कानुन निर्माणको पाटो पनि सँगसँगै, यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका?
0: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ। मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन। म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ, अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ। राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ, त्यस पछाडि मैले यो भातृ संगठन महिला संघमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे। मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो।
1: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा, तपाईँसँग तपाईँले हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो, त्यो पाटोमा तपाईँले पाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
0: मैले चाहिँ कानून न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानूनका कुराहरू आउँछन् विभिन्न खालका, अब कानूनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ, बाँच्न पाउने अधिकार होइन, आफूले कानूनी उपचारदेखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले, अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन, निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन समितिले। अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
1: अहिले कतिपय सांसदले सायद अवलोकन पनि गर्नुभयो,
0: उपसमितिमा रहेका साथीहरू चाहिँ जानुभयो, म चाहिँ गएँ, उपसमितिमा चाहिँ म छुइनँ, त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ, केही केही सांसदहरू
1: जानुभयो।
0: व्यक्तिगत रूपमा मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो चाहिँ भइरहेको,
1: यता नपठाएको भएर त्यो झोपले उतातिर
0: त्यस्तो होइन होइन, मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, म क्षेत्राधिकार हुन्छ, त्यो क्षेत्राधिकारभित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु, र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा थाहा छ।
1: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको चाहिँ के हो?
0: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो, त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागू पदार्थ दुर्व्यसनीमा फँसेका छन्, यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँसँग पनि मैले कुरा गरेको थिएँ क्यास, अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ, अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका समाज परिवार होइन विद्यालय थुप्रै खालका ठाउँहरू छन् कसरी गर्न सकिएला भन्ने र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयाम कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि
1: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेको छ तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ कस्तो
0: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन बाहिर लेबरहरू पनि श्रमिकै हुन् तर एउटै मापदण्ड छैन उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ
1: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु
0: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो त्यो छलफलमा चाहिँ मैले भाग लिएन अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ
1: दीर्घकालीन औषधि के हो त किनभने
0: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो
1: कानून ल्याउनको लागि तपाईँले के गर्नु
0: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ तर पनि उसलाई महिला भएकै कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ तपाईँलाई यो कुरा कति थाहा छ मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन भालेको अलिक महँगो पर्दो रहेछ कि अनि त्यो पशुमा किन विभेद गरेको के मान्छेले मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो तर शिक्षित होइन साक्षर भन्छु कि शिक्षित हुनलाई त
1: साक्षर
0: मात्रै मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज
1: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ
0: हो त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिलो खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाट चाहिँ एकदमै विक छ किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन नपुगेपछि कानुन कार्यान्वयन हुँदैन यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन तर त्यो सीमान्तकृत दलित पिछडे परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ
1: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार
0: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि
1: त्यो नहुँदाखेरि
0: महिला ककस पनि छैन अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो त्यसलाई स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ यसमा महिलाका मुद्दा के हुने होइन आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ।
1: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन
0: चलिरहेको
1: छ, अनि यो यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
0: सङ्घर्ष त आफैबाट सुरु गर्ने हो,
1: कसरी गर्ने आफैबाट?
0: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले होइन। हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो। कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे। जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन, सबैभन्दा ठुलो मेरो बाबु हो। बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले काम
1: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
0: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा।
1: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
0: फरक नपार्ने रहेछ यो कुरामा त। उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के घरमा त। घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त, किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भा अलिछुली सानैदेखि उसले भाँडा माझ्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के, छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त।
1: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनी बनाएर लेखेर
0: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो। अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
1: लैङ्गिकता सम्बन्धी कार्यक्रम
0: कार्यक्रममा देखिनुहुन्न नि त। त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ।
1: समयको लागि कुराकानीको लागि धेरै धेरै धन्यवाद सुमनजीलाई।
0: हजुर हस् धन्यवाद, मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो, यहाँलाई धेरै धेरै यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु।
1: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गर्यौं। संसदको सहभागिताको अनुभव, कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: गर्दै शेरबहादुर देउबा पक्षले पुनरावलोकन निवेदन दिएको छ। उक्त निवेदन अब तीन न्यायाधीशको इजलासमा पेश तोकिन्छ। तीन न्यायाधीशको इजलासले निशा लिएमा अघि वर्ष भनी नलिएमा टुङ्गो लाग्नेछ। यसअघि न्यायाधीशहरू सारङ्ग सुवेदी र निरूप ध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनमा आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्बद्ध ठहराएको थियो। सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्य समितिले गर्ने काम कार्यवाहीले निरन्तर मान्यता पाएको थियो। गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउबा समूह त्यस विरूद्ध सर्वोच्च पुगेको थियो। छ माघमा न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा भएको सुनवाईले अन्तिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको थियो।
1: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37,00,000,000 रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29,00,000,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै अर्थ विज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो,
2: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ, निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अही ढंगले जाला भन्न त भन्न सकिन्न।
1: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो।

0: विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
1: पाल्पाको पूर्व खोला गाउँपालिका दुई जल्पा ददराका कमल राज खनालको खेतमा असार दोस्रो साता रोपेको धानका बोट हरियो हुनुको सट्टा पहेँलो भएका छन्। आफ्नो दश रोपनी क्षेत्रफलमा लगाइएको धान पूरै पहेँलो देखिएको उहाँले बताउनुभयो। अर्काको खेत लिएर कृषि कर्म गर्दै आउनुभएकी खेम कुमारी आलेको खेतमा पनि त्यस्तै समस्या देखिएको छ। पूर्व खोला क्षेत्रमा धानका बोटमा काँडादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या आएको हो। पूर्व खोलाको लाभेदेखि खैरेनी मन्दी डाँडा पुल आठ विषे र वृत्ता नजिकको क्षेत्रमा रोपिएको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताएका छन्। असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिए पनि त्यस अघि रोपिएको अधिकांश खेतमा धान पहिलै भएको पूर्व खोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शिर बहादुर बुढाले बताउनुभयो। सीआईएमसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
2: खासमा यो धानमा लाग्ने विभिन्न किराहरू मध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढ़ेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन, यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। दानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायमेथेक ग्राम, क्लोर ट्राइनिलिप्रो 0.3 ml पर लिटर पानीमा वा फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौ बालीलाई।
3: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
2: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
3: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
2: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तीनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
3: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
2: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
3: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
2: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक रविबार 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा

0: Gatar ko chal phal.
1: Hamro draft mein pani living culture heritage, revival of extinct or endangered heritage jasta concept haru chan. Jun hamra maulik avadharana haru hun convention bhanda bahira ka. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौ।
0: झापाको अर्जुन धाराका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण, जुम्लामा महको भाउ प्रति किलो 2500 लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जुम्लाको महको भाउ प्रति किलो 2500 रूपियाँ तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो। गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2000 रूपियाँमा निर्धारण गरिएको थियो। सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौरी पालक किसान चन्दन नाथ नगरपालिका 4 का नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो। नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो। बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ। त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ। हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ। कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो। बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो।
11: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बडैया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाह सहित मधेस प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उप प्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धव राज नेउपाने, निर्माण कम्पनी धुलीखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगका अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मेलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
11: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% भन्दा बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81% उछाल आएको बताइएको छ। र मानव गतिविधिका कारण बढ़ेको जलवायु परिवर्तनले यूरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ़दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जून महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्।
11: ताजा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो। यो जितपछि लीग 2 अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 भएको छ। नेपालको 30 खेलबाट 24 अंक छ। नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौ सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। त्यसअघि उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ। र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान इण्डोनेसिया रहेका छन्। ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो।
0: भौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो, विशेष छलफल, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाईफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ। यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्यसँगको छलफल अबको क्रममा
14: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकरीमा राख्नु अनुरोध गर्दछु।
15: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ। वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ। त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठूलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
14: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
15: हामीले समितिमा बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
14: यहाँको प्रतिबद्धता चाहिँ के हो मान्छेहरू?
15: पुरै प्रतिबद्धता, हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन? त्यसमा पनि जो आफ्नो तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
14: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
16: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ? लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुस छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस्, लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन? उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
14: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
1: सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौं।
14: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: कांग्रेस आधिकारिकताको विवादपूर्ण सर्वोच्चमा पूर्व कार्यवाहक सभापति खड्का शहीदले दिएको निवेदन दर्ता, तर पीसी भने अनिश्चित। अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल।
14: वैदेशिक व्यापार 15.88% बढ़्यो। खरबुजा र तरबुजाको बिउ आयात 1 वर्षमै 12 गुणाले वृद्धि। अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन।
11: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण। जुम्लामा महको भाव प्रति किलो 2500। पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप।
14: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी। विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो। अत्यधिक गर्मीले युरोपमा खडेरीको जोखिम।
11: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार। काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित। एसियाली खेलकुदमा महिला भलिबलतर्फ समूह एमा।
14: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबास शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद। सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे। कुनै कुनैले आफ्नो बचाउ र अरू पक्षको आलोचना गर्दै पनि बिताए। यहाँ एउटा मंच देखाइएको छ। मंचमा दुईजना नेताहरू छन्, नजिकै बसिराखेका छन् र पछाडिपट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ। ती सोफामा बसिराखेका दुईजना नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन्। एक अर्का बीच संवाद भइरहेको छ। तल यस्तो लेखिएको छ, ए चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता?
11: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

सामाजिक रूपान्तर हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बिरामी वर्गहरूमा खुसीको खबर। हजुरहरूको विश्वासिलो कुस्मा बडा गाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे, मिर्गी रोग, हातखुट्टा काँप्ने, ढाड दुख्ने, हातखुट्टा पोल्ने तथा झमझमाउने, नसा च्यापिने, प्यारालाइसिस, न्युरोपेथिक दुखाई, बिर्सिने रोग अर्थात अल्जाइमर, ब्रेन ट्युमर, टाउको दुख्ने तथा रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस्, टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस्, मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार। उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 0667420227,
2: 98422597,
3: 98511918।
4: समी चौ चौदह के में बोधे लोटी पर दी रो बैंगे विवरण पी भी है मुई खाता लिखे हमरो
5: खाई खाई बहु कोई लोटरी बढ़ दिल
6: आई समी जो लोटरी पर दी छाता गुरी
4: बढ़ दी आ बढ़ दी लोटरी खाली पढ़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विशा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
6: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: एसकेएनजी मुभमेन्टको लागि सत्ता पल्टाउनलाई ट्रेनिङ लिएको भनेर मैले पहिल्यै भनेको थियो। अहिले सोनाम अङ्चुक त्यहाँ बसेर अनसन बसेर हेर्नुहोस् भारतमा पनि कत्रो वितण्डा मचाएको छ होइन भारतमा। त्यसले गर्दाखेरि यिनीहरूलाई अहिले के भयो भन्दाखेरि हामीले छिमेकलाई छिड्यायो भनेदेखि नहुने रहेछ। हिजो त हामीले भारतीय दलाल भनिहाल्यौं, ग्रेटर नेपालको नक्सा राखिहाल्यौं बोर्डमा होइन, देखाउनलाई राख्नको लागि राखिहाल्यौं, जनतालाई देखाउनको लागि देखाइहाल्यौं भनेर जुन उहाँहरूले जुन काम गर्नुभयो आज त्यताबाट नहुने रहेछ। हाम्रो प्रभु भनेको चाहिँ अजित डोभालै हुनुहुँदो रहेछ, भारतै रहेछ भन्ने कुरो लागेर बालनजीले के गर्नुभयो भने पहिलाचोटि प्रधानमन्त्री हुँदाखेरि तपाईँको उहाँले के गर्नुभयो भन्दाखेरि सबै राजदूतलाई एकै ठाउँमा भेट्ने कत्रो चर्चा सोसियल मिडिया कस्ता राखेका छन् कन्टेन्ट क्रिएटरहरू दलालहरू सुन्नुहोस् है कुरा। अनि त्यहाँबाट चाहिँ बालनजीले नयाँ ट्रेन ल्याए अनि बाहिर देखाउँदा नयाँ ट्रेन भित्र चाहिँ त्यही त हो नि, भित्र के छ। उहाँ जानुभयो कुमारबेन जानुभयो कहाँ भन्दाखेरि सुनौलीको बोर्डर छिरेर रूपरिया त्यो उसमा पुगेर के गर्नुभयो भन्दाखेरि तपाईँको त्यहाँ केही मान्छे भेटेर हामीलाई भेट गराइदिनु पर्यो भनेर उहाँ जानुभयो है। तर उहाँ चाहिँ त्यो चर्चा मात्रै हो, भेट भएको छैन।
1: ए कुमारबेन र अजय डोभाल बीच भेट भएको कुरा त व्यापक आइरहेछ तपाईँ र
0: होइन, त्यो उहाँहरूले त त्यो भेट भएको छैन
1: तपाईँको एआई फोटो हो त्यसो भए
0: एआई त्यो एआई फोटो हो, त्यो भेट भएको छैन। अजित डोभालको त्यो फोटो छ नि, अहिलेको फोटो होइन, र अजित डोभालले त्यसरी फोटो खिच्दैनन् है, हामीले पनि बुझेको छ कुन कुन अवस्थामा फोटो खिच्छन् भन्ने कुरो हामीले पनि बुझेको छ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यिनीहरूबाट जुन कुरा यिनीहरूले जुन बाहिर ल्याए सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर जनतालाई जुन बेकु बनाएर आज जुन हिसाब किताबमा देश अघि बढिरहेछ होइन, त्यसले अब निकास पाउनेवाला छैन।
1: होइन यो एउटा कुरा कि उहाँ किन जानुभएको होला यसरी त्यो तल्लो बाटो किन प्रयोग गर्नु पर्यो स्थल मार्ग होइन, वान टू वान गए पनि हुन्थ्यो। तर यहाँ चाहिँ मैले त यहाँ सचिवहरूले के भन्नुभयो भने नि यो परराष्ट्रका सचिवहरू उच्च अधिकारीले चाहिँ हामीसँग सल्लाह गरेको भए त उहाँलाई यो भ्रमण नगर्नै सुझाव दिन्थ्यौं, यो चाहिँ राम्रो भएन भन्नुभएको छ क्या उहाँले चाहिँ।
0: होइन होइन, यो त एकदमै उनीहरू उहाँहरू मुनि मुनिबाटै जानु भएको छ। को भूपदेव शाह पनि गएका हुन्, कुमारबेन मात्रै होइन भूपदेव शाह भन्ने पनि छन् नि, ऊ पनि गएका हुन्। तर त्यसले यसले के हुन्छ भने देशको अस्मितामाथि राष्ट्रको माथि यति ठूलो आघात पुर्याएको छ। तपाईँले अहिले उहाँहरूले जुन सुच्चे नक्सा हटाएर होइन लड्नै थियो भने राष्ट्रियताको लागि लड न दुर्गा प्रसाईको जस्तो, राष्ट्र चाहिन्छ भनेर किन डराउँछ।
1: होइन सुच्चे नक्सा त हटाउनु पाइएन नि त, अब सिक्कामा आइसकेको नक्सा हटाउनु भने त त्यो आत्मसमर्पण जस्तो हो भन्ने आइरहेको छ विरोध।
0: सुच्चे नक्सामा को नक्सा त हटाए त भनेपछि सुच्चे नक्सा हटाउने बालन छ आफै, अनि हिजो ग्रेटर नेपालको नक्सा चाहिँ किन लगाएको, भित्तामा ग्रेटर नेपाल चाहिँ कसलाई देखाएको, अनि अहिलेका मान्छेहरूले त बुझ्नुपर्ने हो नि त यो कुरा। नेपालीहरूले
1: त्यसो भए पहिला चुच्चे नक्सा हटाएर आऊ त्यसपछि मात्र भेट दिन्छु भने त छैन,
0: त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ। अहिले यिनीहरूले आत्मसमर्पण, तपाईँलाई म एउटा कुरो भनौँ, यिनीहरूले अन्तिममा गएर बालेन रविहरूको घर अमेरिकामा हुन्छ, केही मिलियन डलर यिनीहरूले पाउँछन् है, र देश अन्तिममा गएर तपाईँको के हुन्छ भन्दाखेरि अन्तिममा गएर यिनीहरूले देश सिद्ध्याएरै छोड्छन्, त्यो लाइनमा गयो देश।
1: तर रवि लामिछानेलाई चाहिँ राम्रो स्वागत गर्यो नि त भारतले यसअघि,
0: रवि लामिछानेलाई राम्रो स्वागत गर्नुको कारण के थियो भने तिमीले रवि लामिछानेलाई के भनेको थियो भने चितवनमा जुन अधिवेशन गर्दैछौ राष्ट्रिय अधिवेशन गर्दैछौ त्यो अधिवेशनबाट हिन्दू राष्ट्रको एजेन्डा पास गराऊ भनेर हिन्दू कल्चर अनुसार उनीहरूले स्वागत गरेको थियो र भनेको पनि थियो, तर उनीहरूले गर्न सकेनन् किनभने उनीहरूलाई ल्याउने त पश्चिमाहरू हो, पश्चिमाहरू हो नि त। हेर्नुहोस् हामीले भूराजनीतिक नबुझ्दा के हुन्छ भन्दाखेरि बरु हामीलाई अमेरिका चाहिँदैन, चाइना र भारत त्यति इम्पोर्टेन्ट कुरो हो।
1: चीन भ्रमण जाँदै हुनुहुन्छ फेरि रविजी, उच्च स्तरीय भेटवार्ता भनिएको छ।
0: त्यही त मैले सबै कुरो बुझिसकेको छु त, चीन भारत जहाँ गए पनि उहाँहरूको उपाय छैन किनभने उहाँहरूले अहिले सिक्कामा के राख्नुभयो भन्दाखेरि तिब्बती तिब्बतबाट चाहिँ नि दलाई लामा भागेर आएर बसेको गुम्बालाई प्राथमिकता दिनुभयो होइन सिक्कामा,
1: त्यसको आधिकारिकता चाहिँ आइसकेका छैन होइन,
0: त्यो दिनुभयो नि त होइन। अनि तपाईँले के बुझ्नु भने दसैँ लगभग दसैँ ताका, अब एउटा कुरा के हुन्छ भने सुदनलाई प्रधानमन्त्री बनाएर दसैँ ताका लगभग दसैँ ताका हुन्छ अघि पछि हुन्छ, किनभने दलाई लामालाई नेपालमा प्रोटेक्ट दिन नेपालले नेपाली सेनाले सक्दैन, नेपाली जनताले सक्दैनन्,
1: सम्भवै छैन।
0: तिनको सबैभन्दा ठुलो क्यान्सर भनेको रोग भनेको काँडो भनेको मुटुको काँडो भनेको दलाई लामा हुन्,
1: यो कुरा बुझ्नु। तिब्बत सम्बन्धीको गोष्ठी हुने भनेको छ काठमाडौँमा, त्यसमा त हिजै चासो देखाइसकेका छ चिनिया राजदूतले चाहिँ।
0: त्यस कारणले गर्दाखेरि के हुन्छ भने चिनिया दलाई लामालाई प्रोटेक्ट दिनको लागि त कसले सक्छ त, भारतले सेना दिँदैन, चाइनाले त ल्याएर राखिसक्दा उठाएर लान्छ भोलि, यहाँ बम माइनिङ गर्छ, त्यसले गर्दा त्यो प्रोटेस्टको लागि को आउनु पर्यो भन्दाखेरि त विदेशी सेना आउनु परेन, पश्चिमाहरूको पर कि परेन, त्यसले गर्दाखेरि यिनीहरूले सेना उतार्छन् दलाई लामालाई ल्याउनलाई। र यो सिंहदरबार र सर्वोच्च अदालतमा जुन आगो लागेर जुन भएको छ नि त्यो दलाई लामा र दाउद इब्राहिमको लगानीमा भएको त्यसले गर्दाखेरि दलाई लामा भनेको पनि चाइनाको दुश्मन, सुन्नुहोस् कुरो, र इन्डियामा दलाई लामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसी रह्यो,
1: अहिले राम्रो सम्बन्ध छ, दुई देश बीच व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले, होइन
0: अहिले अहिले दलाई लामाले बुढो हुँदै गयो, अब दलाई लामा नेपाल सर्ने भइसकेपछि त इन्डियाको रोग त नेपालमा सर्यो नि त,
1: होइन नेपालमा त कसरी सर्छ र त्यो त सम्भवै छैन नि,
0: हेर्दै जानुहोस् न हेर्दै जानुहोस् कुन
1: नेपाली जनताले त त्यसलाई त अब मान्दै मान्दैन, होइन
0: कुन जनता छन् नेपालमा,
1: 3 करोड जनता
0: तपाईँलाई नेपालमा नेपाली छन्,
1: सबै नेपाली छन् नि,
0: नेपाली हुन्
1: तपाईँ नेपाली होइन,
0: तपाईँ नेपाली छन्, नेपाली भए दुर्गा प्रसादको जस्तो उभिउन्न विरोध गरेर सक्छन्, त्यो सोसियल मिडियामा कसरी लेखेको हुन्छ, त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मुलुक गयो
1: तर सुशासनको पक्षमा चाहिँ भ्रष्टाचारका विरुद्धमा त सरकारले त एक्सन लिएछ नि त होइन, अहिले भ्रष्टाचार विरुद्धमा व्यापक रूपमा लागिरहेको छ,
0: आज त्यो छोडिदिन न, भ्रष्टाचारमा विरुद्धमा लिएर कतिजनालाई भ्रष्टाचारमा कारवाही हो, कतिजना छुटे, सबै चोखिन्छन् होइन, त्यो त्यो कुरामा नजाउँ। अब एउटा कुरो के छ भने नेपालीहरूले अझै दुःख पाउने दिन आउँदैछन्, पर्खेर बस्नुहोस् होइन, अझै नेपालीहरूलाई पुगेको छैन भनेर भन्छु म, र तपाईँले के बुझ्नुहोस् भने छिट्टै विदेशी सेना नेपालमा आउँदैछ, त्यत्तिकै विदेशीहरूले 2004 सालदेखि 2082 सालसम्म त्यत्तिकै सिंह बिपी जन्माउनदेखि बिपी कोइराला जन्माउनुदेखि कमलिस जन्माउनुदेखि लिएर 58 सालको दरबार हत्याकाण्डदेखि लिएर माओवादीको उत्पत्तिदेखि लिएर संविधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउनेदेखि लिएर जेएनजी मुभमेन्ट गराएर तपाईँको चाहिँ नि यहाँसम्म आउन जुन सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर यहाँ सुन आउन जुन लगानी गरेका छ नि विदेशीहरूले, के नेपालीहरूले लगानी गरेको हो, त्यो भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो, कस्तो खालको कुरा।
1: अब केसी के अरे हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदलौँ, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, उयो सिजन हो कि उहाँको चाहिँ उहाँका मागहरू त जायज छन् नि होइन, धेरै मागहरू
0: होइन, उहाँ अहिले उहाँलाई उहाँ अनसन बस्न दिए त्यहाँका मान्छेले,
1: होइन उहाँ उता एलेनचोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन टाढै हो अलिकति बजारतिर बस्नु भएको छ त मन्दिर,
0: अनि त्यहाँका मान्छेले नि जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा बिएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस् जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने हो, होइन बिएनसी आउन आँटेपछि इलाममा गएर बसेर काप्लेजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थियो एकजना भाई, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो त्यो दिन राति केदार भक्त माथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेक्सी गएर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन। अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटिरहेछ है, यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नुभयो, यो चाहिँ चैतमा
1: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ एडमिसनको लागि,
0: यतिखेर आएर के भन्छ भन्दाखेरि यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त? पोहोरै बस्नुपर्छ नि अन्त।
1: यो एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेका छ, यो करिब करिब तपाईँको
0: हो त्यो आएपछि यो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो। अनि मैले त एउटा कुरो हिजो पनि भने, एउटा कुरो के भन्दछु नि, यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू।
1: उहाँले मलाई के भन्नु भएको छ भने नि, हिजो एउटा अन्तर्वार्तामा चाहिँ अब यो माफियाहरू नियुक्ति भएको छन् तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भन्ने
0: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50-60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ। एउटा मेडिकल कलेजले नि 10 गरिब जनजाति विद्यार्थी फ्री पढाउँछ, नर्सिङहरू 40-50 नर्सिङ फ्री पढाउँछ। त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हुन्?
1: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि यो
0: तेस्रो हप्तासम्म रहेछ होइन। त्यो मान्छेलाई त्यहाँबाट त्यहाँका जनताले लखेटेनन् भने यसपालि पनि त्यो धनगढी गेटा मेडिकलमा विद्यार्थीको पढाइ हुँदैन, कोही पनि जाँदैन। किन लफडामा जान्छ? मान्छेको जागिर भविष्य पारेर, मान्छेको भविष्य हो नि त। ल एकछिन, पहिला एमाले काङ्ग्रेसले त झोले भर्ती गरेछ अरे, माफियाले भनेको मानेको अरे, अहिले बालनलाई कुन चाहिँ मेडिकलले कलेजवालाले भेटेको छ? सरकारी मेडिकल कलेज हो नि त गेटा,
1: गेटामा
0: दशरथ चन्द्रमा कसले कसले को त्यहाँ मान्छे जाँदाखेरि के भएको छ त? सरकारले नियुक्ति गरेको होइन,
1: अनि पुरानै वा चाहिँ एकजना चाहिँ पुरानै नियुक्ति हुनुभयो, त्यसो एउटा चाहिँ नयाँ थप्नु भएको
0: छ। मान्छे नै दिने पुराना र नयाँ हुन् कसैका, ऊ होइन नि त मान्छे। त्यसो त पहिला के उमा भिसी हुनुहुन्थ्यो हाम्रो भोला भोला थापा, अहिले के उमा हुनुहुन्छ? के उहाँ कस कसको झोले हो र? के एमालेको मान्छे हो, उहाँ काङ्ग्रेसको मान्छे हो, उहाँ भनेको चाहिँ इन्जिनियर हो, प्रोफेसर हो, भिसी गरेको अनुभव छ के? त्यहाँ गएर के उहाँले विद्यार्थी विदेश पठाउनुहुन्छ कि पढाउनुहुन्छ, त्यसको म्यानेज गर्नुहुन्छ?
1: तर यो शैक्षिक हब बनाउन सकिन्थ्यो है, नेपाललाई मेडिकल हब नै गरेर बनाउन सकिन्थ्यो।
0: मेडिकल टुरिज्म हेर्नुहोस्, संसारको सबैभन्दा राम्रो मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो। मेडिकल टुरिज्म हेर्नुहोस्, त्यहाँका बिरामीहरू आज लखनऊ गएका छन्, त्यहाँबाट पढ्ने डक्टरहरू आज विदेश गएका छन्, 10,000 स्टुडेन्ट र डक्टर पढ्नको लागि फिजिबल भएर निस्किन्छन्। जहिले चिकित्सा शिक्षा आयोगमा 10,000 जाँच दिन्छ, विदेशबाट त्यति नै आउँछ विदेशी पैसा। हामी त के भन्छौँ, हामीलाई 300 विद्यार्थी 150 विद्यार्थी आँट्ने रुम बनाउन लगायो पहिला सरकारले। पहिला पहिला 150 पढाउन दिन्थ्यो क्या विद्यार्थी, 150 सिटको रुम छ, बरु हामीलाई 200 सेसन गरेर देऊ न, 150-150 बरु हस्पिटल तिमी 50% बिरामीलाई चाहिँ निशुल्क गर भनेर भनौ न, 300 विद्यार्थी पढाउन दिउँ त 200 सेसन गरेर, 200 भारतीय विद्यार्थी पढाउँ, विदेशी पैसा आउँछ। अनि विदेशबाट रेमिटेन्स आउँछ, जसरी आउँछ त्यसरी विद्यार्थीले लिएर जान्छन्, अनि देश जहिले खोक्राको खोक्रै।
1: भनेपछि दुर्गा प्रसाईजीकै हाम्रो के अरे गोविन्द केसीजीको यो अनसन भनेको त्यसको कुनै पनि उत्तुक छैन होइन? यो चाहिँ
0: ए त्यतिका यो मान्छेको भाँडै होइन नि, मान्छेको भाँडो भए अघिल्लो जन्ममा कुन पाप गरेको थियो, अहिले एउटा केटीले पत्याएनन्, त्यो त अपराधी हो नि।
1: अब आफ्नो पर्सनल कुरा भयो अरे, होइन विवाद
0: होइन, पर्सनल कुरा होइन। यो मान्छेको न घर छ, न द्वार छ, न श्रीमती छ, न परिवार छ, बुङ्गो क्या बुङ्गो।
1: तर मेडिकल सुधार अभियान त
0: होइन, के को अभियन्ता हुन्छ बुङ्गो? त्यहाँ गएर बस्ने ठाउँबाट चाहिँ खेद्दैनन् खेदेनन् खेदेनन् भने त्यो योपल्ट खेदेनन् भने ल त्यो मेडिकल कलेज आएन त्यहाँ, त्यो दशरथ रङ्गशाला त्यो मेडिकलको दशरथ मेडिकल कलेजमा विद्यार्थी पढाइ भएछ भने मलाई भन्नु होला। त्यहाँ पश्चिमका जनताले सुनेर आजै त्यो मान्छेलाई लखेटेन आजै है। मेरो यो सुझाव हो, सबै लघुवित्त पीडित पनि जाउन् त्यहाँ, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परे, त्यो ठाउँमा एउटा मेडिकल कलेज आउँदा के बिग्रेको थियो त्यसको? के बिग्रेको थियो
1: भनेपछि उहाँको विरोध जुन यतिखेर भइरहेको छ यो चाहिँ घर्काउने समय घर्काउने मेलो त्यसो भयो, 15 दिन घर्काइदियो भने मेडिकल कलेज सञ्चालन हुँदैन।
0: 15 दिन घर्काइदिएपछि त अनि कसले साइन गर्ने, कसले पेपरमा साइन गर्ने र कसले ल्याउने? प्रधानमन्त्रीले गर्न मिल्दैन, शिक्षा मन्त्रीले गर्न मिल्दैन,
1: किनभने अब उहाँले नै उत्पादन गरेकै व्यक्तिहरू मन्त्री सांसद पनि छन् नि अहिले त।
0: हिजो अनि तोसीमा कार्की उहाँकै चेली हो नि त,
1: छन् त्यस्ता रन्जु दर्शनाहरू छन् पुकारहरू छन्
0: रन्जु दर्शना सबै हुन् नि सबै हुन् अहिले थाहा पायो नि त
1: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा परसाई आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाह पथ काठमाडौं

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: हर विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बेसमा नेकपाका नेता रञ्जित तामाङ हुनुहुन्छ, उहाँ पूर्व विद्यार्थी नेता पनि हो, नेतृत्वको राजनीतिमा लामो समय चाहिँ उहाँ नेतृत्वको राजनीतिमा सक्रिय पनि हुनुहुन्थ्यो। रञ्जितजी गुड मर्निङ, नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
4: हवस्, धन्यवाद।
3: होइन, तपाईँ झापा क्षेत्र नम्बर 5 को बासिन्दा पनि हो, होइन, फागुन 21 को निर्वाचन पनि लड्नुभयो, प्रधानमन्त्री त्यसै क्षेत्रको हुनुहुन्छ, बालिन्स आज कतिपटक फर्किनुभयो त्यो क्षेत्रमा? अहिले
4: उहाँ निर्वाचनबाट निर्वाचित भएर फर्किसके पछाडि त्यो क्षेत्रमा एकपटक पनि जानुभएको छैन भन्ने लाग्छ मलाई।
3: ए, भनेपछि त्यहाँका नागरिकहरू के भन्छन्? त्यसो भए प्रधानमन्त्री पाइसकेपछि खुसी होला नि, होइन सबै?
4: यस्तो छ, अब आफैले मतदान गरेर निर्वाचित भएको व्यक्ति नै प्रधानमन्त्री हुँदाखेरि खुसी नहुने भन्ने भएन, तर समयहरू बित्दै जाँदाखेरि
3: क्षेत्र नम्बर 5 का झापाली भाइ त प्रधानमन्त्रीलाई भेट्न त समस्यै छैन होला नि त, एकलमा भेटघाट भइहाल्छ।
4: अनि त्यस्तो पनि म देख्दिनँ। त्यहाँको पब्लिकहरूको कुरा कस्तो म देखिरहेको छु भने, जस्तो निर्वाचित गरेर पठाइसके पछाडिको खुसी एउटा छ, त्यस पछाडि उहाँले संसदमा सम्बोधन गर्नुभयो, यद्यपि मतदाताहरूप्रति धन्यवाद भन्नु भएन, त्यस पछाडि निर्वाचित भएर गइसके पछाडि त्यो क्षेत्रमा एकपटक फर्किनु भएको छैन, बजेट आयो, उहाँले चाहिँ हिजो निर्वाचनको समयमा वार्तापत्रको रूपमा अनेकौं कुराहरू भन्नुभएको थियो, त्यो कुराहरूमा आवश्यकता अनुसार बजेटहरू आएनन्, बजेटहरू रहेनन्, त्यो सबै कुरालाई हेर्दाखेरि र त्यसमा पनि उहाँले चाहिँ भूमिहीन सुकुम्बासीहरूलाई म चाहिँ जग्गा जमिन सम्बन्धी अधिकार दिन्छु, धनी पूर्जा दिन्छु भनेकोमा, अब यहाँ काठमाडौँमा भएका गतिविधिहरूलाई हेर्दा भूमिहीन सुकुम्बासीमा एउटा ठूलो निराशा छ, तपाईँले थाहा पनि पाउनुभयो होला, गत बैशाख 23 गते चाहिँ झापामा सुकुम्बासीहरूको एउटा सड़क प्रदर्शन पनि भयो, हामीलाई अधिकार देऊ, हामीलाई चाहिँ हामीले
3: झापामै भयो, होइन
4: भयो, हामीलाई हामीले भोट दियौं, हामीले चाहिँ जिताएर पठायौं, हामीलाई अधिकार पाउँछौ भनेर, तर हामीलाई अधिकार होइन कि हाम्रा चाहिँ अधिकार खोज्ने काम भयो भनेर जनतालाई त्यहाँको प्रदर्शन पनि गरे। त्यसैले झापाको कतिपय रासोपामै आबद्ध भएका नेताहरूले पनि सहज र अनुकूल ढंगबाट प्रधानमन्त्रीलाई भेट्न पाएको भन्ने चाहिँ मैले सुनेको छैन। सचिवालयलाई वरपर भेटेर त्यहाँका खास अगुवाहरूको पनि त्यो अविगत भएको भन्ने म सुनिरहेछु।
3: होइन, तपाईँले त भेट्नु भएको छैन नि, होइन?
4: मैले भेटेको छैन, अब स्वयं पार्टी कार्यकर्ताहरू जसले उहाँलाई जिताउन अगुवाको रूपमा भूमिका निर्वाह गर्नुभयो उहाँहरूकै त्यो हालत अविगत छ भनिसके पछाडि उहाँकै पार्टी सभापतिले नै भेट्नको लागि घण्टौ कुर्नुपर्छ भने जस्तो स्थितिमा मैले भेट्ने कुरा गाह्रो छ खेमजी।
3: ए, भनेपछि झापावासीहरू जे भए पनि सन्तुष्ट चाहिँ छन्, होइन? क्षेत्रबाट प्रधानमन्त्री पाइयो भनेर त खुसी छन्।
4: आजको दिनमा यस्तो चाहिँ के भन्नुपर्छ भने, जस्तो धेरै
3: बजेट पनि राम्रै गयो होला, होइन? यसमा बजेट राम्रै गयो होला,
4: बजेट त अब प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सबैभन्दा कम, होइन? उहाँले हिजो प्रतिबद्धता गरेको जति पनि गएन। अर्को कुरा, जनताको सन्तुष्टिको कुरा गर्दाखेरि चाहिँ एकपटक म सम्झिन्छु कि केपी ओली प्रधानमन्त्री हुँदाखेरि नेपाल सबैभन्दा धेरै खुसी छ, संसारमा खुसी भएका देशहरू मध्येको यति नम्बरमा परो भने जस्तो चाहिँ यसलाई मान्न सकिन्छ। तर अहिले फेरि अर्को कस्तो छ भने, जनता चाहिँ फेरि पुरै निराश भएर अथवा चाहिँ बेखुसी भएर अहिले नै पुरै विरोध गरेको भन्दा त्यो पनि होइन, किनभने प्रारम्भिक
3: बितिरहेको
4: छ, 3-4 महिनाको समय बितिरहेको छ, जनताले भर्खरै विश्वास गरेको व्यक्ति फेरि अविश्वास भयो भनेर
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: साँच्चै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
4: यही साउन 9 गते शनिबार
3: आउँदै हुनुहुन्छ, त्यसैले
5: छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुन्ने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तो सुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
6: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
7: यहाँ हरेक दिन होलबडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिसा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
8: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
9: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
8: सम्पर्क नम्बर 067-420-227,
9: 98-472-5597,
8: 98-511-9918।
9: याद गर्नुहोला डाक्टर आउने मिति
4: यही साउन 9 गते शनिबार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: बिरामी वर्गहरूमा खुसीको खबर हजुरहरूको विश्वासिलो कुस्मा बडा गाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे मिर्गी रोग हात खुट्टा काँप्ने ढाड दुख्ने हात खुट्टा पोल्ने तथा झमझमाउने नसा च्यापिने प्यारालाइसिस न्यूरोपेथिक दुखाई बिर्सिने रोग अर्थात अल्जाइमर ब्रेन ट्युमर टाउको दुख्ने तथा रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस् टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस् मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत
3: सम्पर्क नम्बर 0662422727
2: 98 4 22597
3: 98 5 11 81 918
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

मातृभूमिलाई दाजै किन पार्यो रणभूमिमा, मातृभूमिलाई दाजै

भाइ बहिनी फुटे गवारले लुटुलन है, शिर हाम्रो झुके

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ। यसबाट हलगोरू मात्रै होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने धेरैजसो काम मेसिनका भरमा हुन थालेको छ। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। सँगसँगै यस्ता उपकरण प्रयोग गर्दा आइपर्ने समस्या र चुनौती पनि छन्। मेसिन बिग्रदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, अहिले रोपाई गर्दै गरेका किसानलाई थप सहजताको लागि के कस्ता यन्त्र उपकरणको प्रयोग हुन सक्ला?
5: नेपालमा हामी कृषि प्रधान देश, त्यसमा पनि हाम्रो धान मुख्य बाली, धान खेती गर्नको लागि हामी चाहिँ अलिकति गाह्रो झन्झट पनि छ यसमा, किनभने हामी वर्षायाममा हामी हिलोमा काम गर्नुपर्छ र किसानहरूले अहिले चाहिँ तराई भेगमा अझै चाहिँ रोपाइ चलिरहेको छ भने पहाड़ी भेगमा लगभग किसानहरूले सघाउनु भयो। अब हामीले खेतीलाई चाहिँ सहज बनाउनलाई, लागत कम गर्नलाई, झन्झट मुक्त गर्नको लागि आधुनिक प्रविधिहरू अप्नाउनु आवश्यक छ र केही किसानहरूले चाहिँ प्रविधि अवलम्बन गर्नुभएको पनि छ र चाहिँ प्रविधिले नै हाम्रो कृषि कर्मलाई अलिकति सहज बनाउँछ, जसलाई हामी कृषि यान्त्रिकरण भन्छौँ। यान्त्रिकरणका चाहिँ उपलब्ध प्रविधिहरू, किनभने हाम्रो विदेशमा भएको प्रविधिले भएन, आफ्नो गाउँठाउँमा उपलब्ध प्रविधिहरू प्रयोग गरेर चाहिँ किसानहरूले यो धान रोपाईलाई अझ सहज बनाउन सक्नुहुन्छ। अब अहिले तत्कालको लागि चाहिँ अब उहाँहरूले चाहिँ जस्तो जग्गा तयारीमा चाहिँ हामीले अहिले प्रयोग गरिरहेको तराईमा चाहिँ ठुलो ट्र्याक्टर हामी रोटावेटर प्रयोग गर्छौँ, त्यस्तै चाहिँ हामी लेभलिङ कट मेसिनहरू प्रयोग गर्छौँ। पहाड़मा हामी चाहिँ जहाँ बेसी एरिया छ त्यहाँ चाहिँ हामी पावर टिलर प्रयोग गर्छौँ र पावर टिलरमा चाहिँ लाग्ने केही अरू एट्याचमेन्ट गर्न सक्छौँ भने चाहिँ अझ पहाड़ी भेगमा चाहिँ हामी चाहिँ मिनी टिलरमा हामी चाहिँ जुन प्याड्डी व्हील भन्छौँ, हिल ल्याउने चाहिँ हाम्रो चाहिँ एउटा औजार छ, त्यसलाई प्रयोग गरेर हामीले गोरुले गर्ने कामभन्दा बढी प्रयोग काम गर्न सक्छौँ। किनभने हामीले गोरुले चाहिँ एक हल गोरुले एक एचपी अथवा एक घोडा बराबरको चाहिँ ऊर्जा दिन्छ भने हामीले चाहिँ 7 HP ट्र्याक्टर अथवा 12 HP ट्र्याक्टर अथवा 20 HP ट्र्याक्टर अथवा 35 HP अथवा 60 HP ट्र्याक्टर गर्ने हामी 60 हल गोरु बराबर हामी खेतमा लगाएर काम गर्दैछौँ, त्यसले तपाईँको कार्य दक्षतामा चाहिँ पक्कै पनि सहयोग पुर्याउँछ।
4: अघि जुन यन्त्र उपकरणका चाहिँ कुरा जोड्नुभयो, नार्कले ती भौगोलिक क्षेत्र अनि बनावट सुहाउँदो गरी साना तथा चाहिँ ठूला मजौला पनि हुन सक्छन्, यस्ता कृषि औजार चाहिँ विकास अथवा सिफारिस गरेको छ?
5: पक्कै पनि हामीले चाहिँ जुन ट्र्याक्टरको चाहिँ नेपालमा भित्र्याउँदाखेरि चाहिँ जुन किसानहरूले चाहिँ हल गोरुले जोत्नुहुन्थ्यो त्यो बेलामा चाहिँ किसानहरू पक्कै पनि यसलाई एडाप्ट गर्नु भएन। यसलाई अनुसरण गर्नको लागि हामीले विभिन्न चाहिँ यो प्रविधिलाई चाहिँ प्रसार गर्नको लागि हामीले चाहिँ विभिन्न तालिमहरू दियौँ, हामीले प्रदर्शनीहरू गर्यौँ र यी अहिलेको हामी अवस्थामा आइपुगेका छौँ र अहिले तत्काल पनि हामीले विभिन्न औजार उपकरणहरू नेपालमा भित्राएका छौँ, परीक्षण गरेका छौँ, केही औजार उपकरणहरू हामी बनाएका छौँ। अहिले चाहिँ हामी धान रोप्ने मेसिन चाहिँ 2067-68 सालदेखि चाहिँ नेपालमा हामी भित्राएर नेपाल कृषि अनुसन्धान परिषदका फार्महरूमा हामीले यहीँका फार्म केन्द्रका चाहिँ कृषि वैज्ञानिकहरूलाई पनि उहाँहरूलाई चाहिँ अभ्यस्त बनायौँ, किनभने सुरु सुरुमा उहाँहरूलाई पनि अलिकति शंका थियो चाहिँ यस प्रविधिले गर्दाखेरि हाम्रो चाहिँ जुन बिउ उत्पादन गर्ने टार्गेट हुन्छ त्यो मिट नहोला, यसले उत्पादन घटाइहाल्छ कि अथवा चाहिँ यो वर्ष नोक्सान हुन्छ कि भन्ने चाहिँ डर थियो भने त्यस्तै किसान स्तरमा गर्दाखेरि किसानले चाहिँ मेसिन परीक्षण गर्दाखेरि उहाँहरूले हामीलाई क्षतिपूर्ति हुन्छ कि हुँदैन, होइन भने हामी परीक्षण गर्न मान्दैनौँ भन्ने अवस्था थियो भने अहिले हामी तिनै चाहिँ सरकारी फार्म तथा हाम्रा चाहिँ केही उद्योग जुन चाहिँ हाम्रा चाहिँ केही चाहिँ ठूला ठूला सहकारी अथवा कस्टमाइजिङ सेन्टरहरूले यस्ता मेसिनहरू प्रयोग गरिरहनु भएको छ। त्यस्तै हामीले चाहिँ विभिन्न तौर तरिकाका मेसिनहरू ल्यायौँ। जस्तो धान रोप्ने मेसिनमा कुरा गर्दाखेरि हामी चाहिँ चार पाङ्ग्रे चाहिँ जुन वाकिङ बिहाइन्ड टाइपको चाहिँ पछाडि पछाडि हिँड्ने मेसिन ल्यायौँ। त्यसपछि हामीले चाहिँ पाहाडको लागि दुई लाइनको मेसिन ल्यायौँ। त्यस्तै तराईको लागि तीन पाङ्ग्रे तर चढेर चलाउन मिल्ने मेसिन ल्यायौँ भने अलि ठुलो हाम्रो चाहिँ चाइनाको प्रोजेक्ट थियो नार्कसँग सम्बन्धित, त्यसले चाहिँ हामी चाहिँ चार पाङ्ग्रे मान्छे चढ्ने ठुलो साइजको चाहिँ मेसिन पनि हामी ल्याएर हामीसँगै छ अहिले पनि, मतलब हाम्रो नार्कको केन्द्रमा छ। त्यस्तै त्यो प्रविधि ल्याइसकेपछि अरू चाहिँ हाम्रो चाहिँ राष्ट्रिय कृषि आधुनिकरण परियोजना र अरू कार्यक्रम मार्फत पनि अनुदानमा चाहिँ ठुला मेसिनहरू पनि तराई क्षेत्रमा प्रयोग भइरहेको अवस्था छ। र चाहिँ यसले के देखाउँछ भन्दाखेरि ठुला मेसिनहरूलाई एडप्ट गर्न हाम्रो अनुदानमा चाहिँ ती प्रविधिहरू सफल भएको देखिन्छ, तर किसान चाहिँ हाम्रा त्यति ठुला किसान हुनुहुँदैन, केही ठुला फार्महरू त सञ्चालन गर्न सक्नुहुन्छ। साना किसान मझौला किसानको लागि चाहिँ ती ठुला मेसिन अझै पनि महँगो छ नेपाली बजारको कुरा गर्दाखेरि, त्यसकारण चाहिँ वाकिङ बिहाइन्ड टाइपको चाहिँ उहाँहरूलाई उपयुक्त देखिन्छ। त्यस्तै हामीले चाहिँ यो पछिल्लो समयमा चाहिँ गत दुई वर्ष अघि यो वर्ष पनि हामी चाहिँ पाँच सालमा हामी परीक्षण गऱ्यौँ। त्यस्तै चाहिँ हामी गत साल चाहिँ कुमलटारमा परीक्षण गरेका थियौँ। यो चाहिँ भियतनामिज मोडल भन्छ, जुनमा चाहिँ चार लाइन र छ लाइनको यो दुई अलिक सस्तो मोडलमा चाहिँ अलिक सानो इन्जिन र सस्तो मोडलको चाहिँ यो साल हामी परीक्षण गऱ्यौँ। त्यसले चाहिँ लागत चाहिँ कम छ, तर त्यसलाई अपरेसन गर्ने अलिकति चाहिँ जुन हाइड्रोलिक सिस्टम थियो त्योभन्दा चाहिँ अलिकति झन्झटिलो छ। तर यदि किसानको आफ्नो क्षमता चाहिँ यदि उहाँहरू चार लाखको मेसिन खर्च गर्न सक्नुहुन्न भने चाहिँ दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन् जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन। हामी चाहिँ एउटा परम्परागत तरिका जुन हामी खेती ल्याएर गर्छौँ त्यसमा चाहिँ हाम्रो दुईवटा तरिका, एउटा परम्परागत तपाईँहरूले चाहिँ ब्याड लगाउने त्यसपछि मान्छेले रोप्ने भयो भने त्यसै चाहिँ त्यही हिल्याएर रोप्नेमा चाहिँ हाम्रो चाहिँ एउटा मेसिनबाट रोप्ने, चार पाङ्ग्रे चाहिँ हाम्रो चाहिँ ठुलो ट्याक्टर के अरे राइस ट्रान्सप्लान्टरहरू रोप्ने, त्यस्तै वाकिङ बिहाइन्डको चाहिँ चार लाइनको मेसिनबाट रोप्ने अथवा चाहिँ दुई लाइनको मेसिनहरू रोप्ने, दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन् जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन। हामी चाहिँ एउटा परम्परा

0: त्यसबाट रोप्ने। त्यसबाहेक चाहिँ हामी अर्को एउटा ड्रम सिडर प्रविधि छ। ड्रम सिडर प्रविधिमा चाहिँ हामी चाहिँ नर्सरी ब्याड राख्ने झन्झट पनि भएन किसानलाई। हामी चाहिँ टुसा आएको धान चाहिँ त्यो चाहिँ हाम्रो प्लास्टिकको चाहिँ ड्रम सिडर हुन्छ त्यो मेसिनमा राख्छौँ। हामीले चाहिँ त्यसपछि त्यो हिल्याएको खेतमा चाहिँ त्यो मेसिनलाई तान्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ लाइनमा चाहिँ धान रोपिन्छ। त्यो गर्दाखेरि चाहिँ बिचमा चाहिँ हाम्रो लाइन पनि मेन्टेन भयो। त्यसमा तपाईँले गोडमेल गर्ने चाहिँ म्यानुअल अथवा चाहिँ पावर विडरहरू प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ हामीले चाहिँ त्यो नर्सरी राख्ने गोड्ने फेरि चाहिँ अथवा चाहिँ रोप्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यो प्रविधि एउटा रह्यो भने अर्को प्रविधि भनेको हाम्रो चाहिँ सुक्खामा धान छर्ने, जसलाई चाहिँ हामी डिएसआर भन्छौँ अङ्ग्रेजी भाषामा चाहिँ, होइन, सुक्खा छरुवा धान प्रविधि चाहिँ। यो प्रविधि पनि अहिले हामी चाहिँ व्यापक बढ्दो रूपमा छ किनभने यसको हामी चाहिँ नार्कले अनुसन्धान गरेर विभिन्न रिपोर्टहरू दियो र हामीले चाहिँ आफ्नै फार्महरूमा यसलाई प्रदर्शन गऱ्यौँ, किसानको लेभलमा पनि प्रदर्शन गऱ्यौँ। अहिले हाम्रो नार्को फार्महरूमा चाहिँ डिएसआर प्रविधि अवलम्बन गरेका छौँ। यो चाहिँ प्रविधि अवलम्बन गर्दाखेरि चाहिँ अलिकति हामी चार व्यवस्थापन गर्नुपर्छ, जुन चाहिँ बाली विज्ञानका चाहिँ हाम्रो वैज्ञानिक साथीहरूले सिफारिस गरेका चाहिँ झार चाहिँ नियन्त्रण गर्ने चाहिँ विषादीहरू प्रयोग गर्नुपर्छ भने यसबाट चाहिँ हामी छिटो हामी चाहिँ जुन ब्याड राख्ने बेला हामी धान सर्छौँ, हामी चाहिँ त्यतिखेर चाहिँ मनसुन सक्रिय भइसकेको अवस्था पनि हुँदैन भने र त्यो मेसिनबाट प्रयोग गर्छौँ। मेसिन पनि हामीलाई चाहिँ विभिन्न तरिकाको मेसिनहरू छन्, जस्तो चाहिँ तपाईँसँग ठुलो चार पाङ्रे ट्र्याक्टर छ भने हामी चाहिँ सिडर मेसिन चाहिँ हामी प्रयोग गर्छौँ, ट्र्याक्टरबाट लाग्ने सिडर मेसिन। त्यसले चाहिँ मल त्यसपछि धान छरेर हाम्रो जमिन पनि तयारी गरेर एकैपटकमा सुक्खामा हामी चाहिँ धान छरेर रेडी गर्छौँ। यसको लागि हामी चाहिँ पछि चाहिँ झार व्यवस्थापन गर्नुपर्ने एउटा काम बाँकी छ भने त्यस्तै हामीसँग पावर टिलर मेसिन छ भने तपाईँले सुल्टाटी चाहिएर पावर टिलरमा लाग्ने चाहिँ सिड्रिल मेसिन हुन्छ। त्यो सिड्रिल मेसिन जुन चाहिँ बहुपयोग पनि गर्न सक्नुहुन्छ, त्यो एउटै मेसिनले तपाईँ अरू बाली पनि लगाउन सक्नुहुन्छ, गहुँ पनि छर्न सक्नुहुन्छ, त्यही मेसिनले तपाईँ फेरि धान पनि लगाउन सक्नुहुन्छ। त्यो प्रविधिबाट चाहिँ तपाईँले धान छर्दाखेरि चाहिँ अलि मजाले किसानको लागि त्यो पनि उपयुक्त प्रविधि छ। त्यस्तै चाहिँ अरू चाहिँ मिनी टिलरबाट चल्ने सिड्रिलहरू पनि छन्, तर ती सिड्रिलहरू त्यति चाहिँ प्रभावकारी छैनन्, हाम्रो चाहिँ अनुसन्धानकै क्रममा छन्, त्यसलाई अलि सिफारिस गर्ने बेला भएको छैन। त्यसकारण चाहिँ यी आधुनिक प्रविधिहरू प्रयोग गरेर चाहिँ रोपाइ गर्दाखेरि किसानलाई पक्कै पनि सहज हुन्छ होला।
1: यो भनेको यस वर्षका लागि मात्रै केन्द्रित भएन, आउँदा वर्षहरूका लागि पनि किसानहरूले अहिलेदेखि जान्ने, त्यसको चाहिँ अभ्यास गर्ने, पूर्व तयारी गर्ने अथवा मेसिन औजार उपकरण के होलान् भनेर जान्दाखेरि चाहिँ फरक पर्ने विषय रहेन।
0: पक्कै पनि तराईका किसानहरूले अझै पनि ड्रम सिडर प्रयोग गर्न त उहाँलाई चाहिँ समस्या छैन, तर चाहिँ अरू चाहिँ हाम्रो चाहिँ सुक्खामा जुन छरुवा धान गर्ने चाहिँ समय ढल्किसकेको छ र चाहिँ अब यो आधुनिक प्रविधिका चाहिँ केही कुराहरू चाहिँ त्यस सिस्टम त्यो मेसिनसँग रिलेटेड केही कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ जुन परम्परागत तरिकासँग मिल्दैन। जस्तो चाहिँ धान रोप्ने मेसिनहरू प्रयोग गर्दाखेरि चाहिँ अब त्यो ब्याड राख्ने चाहिँ अलिकति फरक प्रविधि हुन्छ, त्यसलाई हामीले चाहिँ नेपाली माटो सुहाउँदो केही मोडिफाइड पनि गरेका छौँ, अथवा चाहिँ होइन म सजिलो गर्छु भन्ने चाहनुहुन्छ भने चाहिँ ट्रे मेथडबाट पनि हामी त्यो म्याट टाइपको नर्सरी तयार गर्नुपर्छ। र यो धान रोप्ने विषयमा चाहिँ अघिले हजुरले भन्नुभयो, अब यो साल त किसानहरू त चाहिँ अलिकति मध्य अवस्थामै छौँ र आगामी दिनमा पनि किसानहरूले होइन मलाई यो साल झन्झट भयो भन्ने चाहिँ त उहाँको चाहिँ आफ्नो लेखा जोखा छ भने आगामी सालमा चाहिँ आफ्नो चाहिँ धान रोपाइलाई सहज बनाउन लागत घटाउनलाई यो सालदेखि तपाईँले चाहिँ नयाँ प्रविधिको चाहिँ प्लान गरेर अर्को साल तपाईँले प्रयोग गर्नुभयो भने पक्कै पनि धान रोपाई अलिक सहज होला र चाहिँ अलिकति लागत कम होला। हाम्रो चाहिँ के छ भन्ने समस्या भनेको हाम्रो चाहिँ ज्यामी नपाउने अथवा चाहिँ म्यान पावरको कमी छ, त्यो म्यान पावरको कमीलाई परिपूर्ति गर्नको लागि हामीले चाहिँ मेसिन प्रयोग गर्नुको विकल्प छैन। विकसित देशमा पनि जहाँ कृषि गरिन्छ त्यहाँ चाहिँ थोरै किसानले ठूला ठूला फार्महरू मेसिन औजार प्रयोग गरेर उत्पादन गरिरहेका छन्। हामी कृषिबाट पलायन हुने होइन, भाग्ने होइन, यसलाई चाहिँ हामीले आधुनिकीकरण गरी हामी चाहिँ यसैमा चाहिँ हामी सङ्घर्ष गरेर हाम्रो कृषिलाई समुन्नत बनाउनु पर्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। उहाँले भने जस्तै हह माले हह तारे भनेर विगतमा जुन खेतमा चाहिँ रोपाई हुन्थ्यो, यो सिजन रोपाईका काम गोरुबाट चल्थ्यो, हल गोरु नार्ने काम हुन्थ्यो हाम्रो भाषामा चाहिँ गाउँघरतिर भन्दा, अहिले चाहिँ त्यो अवस्था निकै फेरिएको पनि छ, प्रविधि आएका छन्, सहजता भएका छन्, शुरूआती चरणमा किसानलाई बुझाउन पनि गाह्रो थियो, अप्ठ्यारो थियो, हामीले त्यो चरणबाट चाहिँ काम गरेको हो भनेर तपाईँले भन्नुभयो। गोरु वा राँगाले चाहिँ खेत जोत्ने, खेतालाले रोप्ने जुन विगतको अभ्यास हो, अहिले त्यसमा चाहिँ कति फरक आएको पाइन्छ त?
0: पहिलो कुरो त किसान अहिले हाम्रो जुन चाहिँ अब हाम्रा चाहिँ नेपाली दाजुभाइहरू चाहिँ खेतीबाट अलिकति डेभिएट भएर चाहिँ अरू पेसातिर आकर्षित अथवा वैदेशिक रोजगार

0: गइसकेपछि नेपाली कृषिले चाहिँ अलिकति आधुनिकीकरणमा बाध्यात्मक रूपमा पनि फड्को मार्नु पर्यो। होइन भने चाहिँ हामी अझै पनि हल गोरु र उसमा रहन्थ्यौँ होला। हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। तथापि हामी कृषि इन्जिनियरिङ अथवा कृषि मेकानाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ। जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउँछौँ। त्यसकारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनरीको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाडतिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न अब हाम्रो चाहिँ कृषिका चाहिँ अब हाम्रा स्थानीय निकाय होला अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि ऊर्जा उपकरणभित्रै रहनु भएको छ। त्यसले गर्दाखेरि उहाँहरूले नै अनुभव चाहिँ किसानहरूको नै अनुभव चाहिँ हामी चाहिँ पक्कै लिइरहेका छौँ होइन। किसानहरूले अनुभव गरिरहनु भएको छ पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ होइन। त्यो गोरुलाई पनि थकाइ लाग्थ्यो होइन, अथवा चाहिँ गोरु बिरामी हुन सक्थ्यो। हाम्रो ट्र्याक्टरले चाहिँ हुन त ट्र्याक्टरको आफ्नो मर्मसम्भार छन् तर हामीले मेसिनले चाहिँ प्रयोग गर्दाखेरि हाम्रो चाहिँ जग्गा चाहिँ तयारी छिटो भएको छ, राम्रोसँग भएको छ। त्यही हिल्ल्याउने कामहरू चाहिँ कति अप्ठ्यारो हुन्थ्यो हामीले चाहिँ अहिले चाहिँ ट्र्याक्टरसँग चाहिँ हाम्रो प्याड्डी व्हीलहरू चाहिँ प्रयोग गरेर साना साना ट्र्याक्टरको लागि चाहिँ त्यस्तै लेभलिङ मेसिनहरू प्रयोग गर्दाखेरि जग्गा लेभल हुने होइन, छिटो हुने। यसले गर्दाखेरि चाहिँ हाम्रो जग्गा तयारीमा चाहिँ पहाडी क्षेत्रमा मुख्य गरिकन जग्गा तयारी, त्यसपछि चाहिँ अब हाम्रो चाहिँ गोडमेलमा चाहिँ जहाँ चाहिँ मेसिनबाट प्रयोग गर्नुभएको छ त्यहाँ चाहिँ गोडमेल गर्ने औजारहरू छन्, जुन चाहिँ म्यानुअल अथवा चाहिँ मान्छेले चलाउने गोडमेल गर्ने औजार पनि छन् जुन नार्कले विकास गरिरहेको छ, अथवा बजारमा नै पाइन्छन्। चाइनाबाट बनेर आएका मेसिनहरू पनि पाइन्छन्। त्यस्तै चाहिँ पावर विलर जुन चाहिँ दुई स्ट्रोक इन्जिनबाट चल्ने पावर पेट्रोलबाट चल्ने चाहिँ पावर विलरहरू पनि प्रयोग गर्न सकिन्छ। त्यसलाई हामीले चाहिँ यहाँ कमलटारमा परीक्षण गरिरहेको छौँ। हामीले चाहिँ दुई लाइनको थियो, अहिले चाहिँ चार लाइनको मेसिन ल्याएर परीक्षण गर्दैछौँ। त्यसलाई नेपाली माटो सुहाउँदो कति औजार उपकरण के हुँदो रहेछ भन्दाखेरि चाइनाको त्यहाँको माटो सुहाउँदो चाहिँ बन्दो रहेछ। त्यसमा हाम्रो चाहिँ जस्तो चिम्टाइलो माटो हुँदा अथवा त्यसको मुभमेन्ट मोसन चाहिँ अथवा टर्क स्पिड भन्छौँ हाम्रो यी टर्ममा त्यो चाहिँ पुग्दो रहन्छ। कहिले काहीँ चाहिँ अपरेसन गर्न गाह्रो हुने, त्यसलाई हामी सुधार गर्नुपर्ने कुराहरू छन्। र चाहिँ हामी त्यसपछि चाहिँ हाम्रो चाहिँ मेसिनसँग रोपिसकेपछि हामीले चाहिँ जल व्यवस्थापन कुरा होला। त्यसमा हामीले चाहिँ अल्टरनेटिभ चाहिँ हाम्रो चाहिँ ड्राइङ अथवा चाहिँ वेटिङ चाहिँ प्याटर्न हामी चाहिँ फलो गर्न सक्छौँ। र त्यसबाहेक चाहिँ हामी चाहिँ अब कटानी मुख्य समस्या हुन्छ। कटानीमा पनि किसानले अहिलेदेखि नै सोच्नु पऱ्यो होइन, हामीले चाहिँ कटानी कसरी गर्ने त, त्यो बेलामा चाहिँ झ्यामी पाउला नपाउला, पानी पर्ला होइन, त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो चाहिँ अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठुलो वर्षा हुने र धानलाई चाहिँ अझ चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसमले हाम्रो चाहिँ साथ नदिने हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सक्यौँ, हामीले मेसिन औजार प्रयोग गरेर काट्न सक्यौँ र त्यसलाई चाहिँ थ्रेसर मेसिन लगाएर थन्काउन सक्यौँ भने त हाम्रो बाली सुरक्षित भयो। हामीले चाहिँ वर्षाभरि त्यो दुःख गरेर चाहिँ हामीले चाहिँ उब्जाएको बाली चाहिँ हामी भित्राउन पायौँ भने किसान ढुकाउनुहुन्छ। त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्भेस्टरहरूको चाहिँ प्रयोग बढ़िरहेको छ। कम्बाइन हार्भेस्टरमा पनि अहिले चाहिँ पहिले कस्तो आयो भन्दा ठूलो ट्र्याक्टरबाट जुन इन्डियामा बनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए तिनको मोडल चाहिँ ठूलो ट्र्याक्टरको जस्तो ठूलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्दैन, अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ हाम्रो चेन टाइप अथवा क्रलर टाइप भन्छौँ त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जसको हिलो खेतमा नै गइदिने त्यस्तो किसिमको मोडलहरू पनि छन्। त्यस्तै ठूलो ट्र्याक्टरबाट चल्ने मोडलदेखि अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्बाइन हार्भेस्टर आएको अवस्था छ। विभिन्न कम्पनीहरूले चाहिँ आफ्नै किसिमले चाहिँ आफ्नो प्रवर्धन गरिरहनु भएको छ, प्रयोग गरिरहनु भएको छ भने अब साना किसान अथवा चाहिँ एउटा टोलको लागि चाहिँ सानो 2 लाखभित्रै पर्ने चाहिँ मेसिन जसलाई हामी रिपर मेसिन भन्छौँ त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो चाहिँ त्यसलाई हामी रिपर मेसिन भन्छौँ, सानो मिनी टिलर जस्तो इन्जिन हुन्छ, त्यसको लगानी चाहिँ एकै वर्ष अथवा 2 वर्षमा लगानी उठ्छ। त्यसकारण जो चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मेस मान्छेले काट्यो भन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ, त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काट्दिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ। जो कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ। अब यो चाहिँ रिपर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ। त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ पहिले पहिले त ढुङ्गा राख्ने अथवा खलो बनाउने, त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन, त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने, मान्छेलाई चाहिँ झन्झट पनि हुने, महिलाहरूले त गर्न अलिक गाह्रो हुने, पुरुष मान्छे खोज्नुपर्ने, पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने, यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन्। हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ। अब साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्दा तपाईँले चाहिँ पेडल अपरेटर हुन्छ, खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा, ती मेसिनहरू लगेर चलाउन सक्नुहुन्छ। होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ, त्यसैलाई मोटराइज गर्न सकिन्छ। एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर बन्छ, त्यो पाइन्छ। त्यस्तै मल्टिक्रप थ्रेसर भन्ने पनि पाइन्छ, त्यो अलिकति लगानी अलिक बढी पर्ला। त्यसलाई तपाईँले अलु बाली पनि गर्नुहुन्छ भने त्यसको बहुउद्देश्यीय प्रयोग छ होइन, त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ, त्यसमा चाहिँ अरू धान गहुँ अरू जौहरू पनि चुट्न सक्नुहुन्छ। त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ। थ्रेसर भए सानो किसानको लागि मैले पेडल अपरेटर भने, त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ भने इलेक्ट्रिकल अपरेटर थ्रेसर प्रयोग गर्नुहोस्। त्यस्तै चाहिँ बहु चाहिँ मल्टिक्रप थ्रेसर भन्छौँ, त्यो नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ र त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ। कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ भने अब तपाईँले मोटरले चाहिँ रिप्लेस गर्नुहोस्, त्यो मोडलको पाइन्छ। ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तै हामी त्यसले सफा गरिदिन्छ तपाईँको धानलाई एकैचोटि। तपाईँलाई धेरै कामहरू बिचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ। यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ।
1: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। तपाईँले खास गरी रिपर, त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहु उपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो। खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन, भलै अन्तिम अन्तिम चरणमा छ। राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ, यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ?
0: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ, त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन् होइन। एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो। हामी ठुलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठुलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो, त्यो नेपाली किसानले गाह्रो भयो। अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बियन, त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ, एकदम राम्रो छ। तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ, किनभने त्यसमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ, त्यसकारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो। र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने यसलाई आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्ध यसलाई कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो तर चाहिँ मेसिन पुग्दैमा त्यो प्रविधि पुगेको हुँदैन, त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन, त्यसमा सम्पूर्ण रूपमा जानकार हुनुहुन्न होइन। यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ हाम्रो म्याट त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो, त्यो मेसिनले चाहिँ कसरी अपरेट गर्छ, केही त्यसमा पार्ट्सहरूको कुराहरू होलान् होइन, त्यसपछि त्यो मेसिन चाहिँ ठाउँमा कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ। हामीले के सोचिरहेका छौँ भने त्यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्ता चाहिँ 4 पाङ्ग्रे ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ 2 पाङ्ग्राको चाहिँ वाकिङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छ अङ्ग्रेजीमा त्यो व्यवसायीले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ, नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँगै मेसिन हुन्छ, उसैसँग अपरेटर हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने होइन, मेरो खेत यति छ मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो। कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो होइन, त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसारले प्लान गर्न पायो, यो नर्सरी राख्ने सन्दर्भ अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्ने फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो कि, त्यो प्रविधि त्यो मेसिन ल्याएर दियो तर प्रविधि दिएर हिँड्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ। किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पार्ट पूर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन, हाम्रो चाहिँ सबै किसिमको एउटा नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ त्यो चाहिँ सबैको चाहिँ सामूहिक हुनुपर्छ, जस्तो सप्लायरले पनि मेसिन ल्याउने त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ होइन, त्यसपछि रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ, सबै कुरा जिम्मेवारी एउटा किसानले लिनु थाल्यो भने किसान अल्म लिन्छ, त्यस कारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पऱ्यो, सप्लायरले दिनुपर्ने सुविधा उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पऱ्यो, त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पऱ्यो, त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधार हुन आवश्यक छ, होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ 10 हेक्टर जमिनहरू 2 जना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको 2 जनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ त सिस्टमले काम गरे हो नि त, हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ, उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेलामा मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ, हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आँट गर्नुहुन्छ भने उहाँ कहाँ अल्मलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि उहाँ अल्मलिनुहुन्छ, उहाँलाई सपोर्टिङ छैन, त्यस कारण यो सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला
1: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ। तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो, किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
0: होइन, अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ, कोही व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँलाई हामी सजेस्ट गर्छौँ। त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ, मेसिनले चाहिँ त्यो चाहिँ जान उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो भूगोल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त, त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता आफ्नो चाहिँ जमिनको अवस्था आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानी उठाउन तपाईँलाई गाह्रो पर्छ, ऋण लिएर गर्नुहुन्छ तपाईँ ऋण तिर्नै सक्नुहुन्न, त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस् होइन, कृषि औजार उपकरण प्रयोग गर्ने तर चाहिँ हामी भाडामा प्रयोग गर्नु पर्यो, आफूसँग सानो जग्गा छ र आफ्नो आफ्नो चाहिँ अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हुने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो, र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ होइन, तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, 9 HP को चलाउन सक्नुहुन्न, तपाईँले 7 HP को 5.5 HP को चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ, त्यसकारण चाहिँ आफूले मिलाउनु पर्यो, र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले ज्यामी कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घन्टा कति खर्च हुन्छ, ट्र्याक्टरमा मेरो प्रति घन्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 लिटर अथवा 700 ml खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ, त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनुभन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एट्याचमेन्ट औजार उपकरणले रोप्ने छर्ने गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ, यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन, तर यसलाई चाहिँ सुजुपूर्ण तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ, तपाईँको चाहिँ कहिलेकाहीँ अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणभार थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ होइन, त्यसकारण चाहिँ ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने सकेसम्म चाहिँ हामीले चाहिँ सकेसम्म गभर्मेन्टको हिसाबले भन्दाखेरि चाहिँ समुदायमा मिलेर गर्नुभयो भने कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ बहुउपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ, तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामूहिक भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन, त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यन्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यन्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसान माझ प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
3: अब यो यसमा अलिकति चाहिँ विवादको विषय रहिरहन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए, सबै किसानलाई पुगेन भन्ने कुरा। अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो। सबभन्दा मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार छुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ चाहिँ सहुलियत दिएको हो नि त। अब त्यसपछि चाहिँ भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50% लिएर 85% अनुदानका कार्यक्रम मार्फत चाहिँ औजार उपकरण दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पाउँछ, हामी सबै किसानलाई चाहिँ पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई भिडाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ, एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गर्यो तर पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो चाहिँ उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्कामा पार्नु हुँदैन, हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई चाहिँ हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनेरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा एउटा जिल्लामा सुगम जिल्लामा त लगभग 3-4 पसलहरू भेटिन्छन् भनेपछि मेसिन औजार त्यहाँ पुगेको छ। किसानको चाहिँ अब आर्थिक अवस्था, हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउनले राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रम रह्यो भने कोही चाहिँ आफ्नो चाहिँ आफ्नै चाहिँ पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सुहाउँदो हामी चाहिँ पहाड़को लागि चल्ने चाहिँ साना औजार उपकरण, तराईमा चल्ने ठूला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठूला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाहरूले चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 HP भन्दा ठूला ठूला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठूल्ठूला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फर्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता, उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो। समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ। यो कति समस्या, कति चुनौतीको पाटो हो त?
3: एकदमै, यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्या रहिरहन्छ। म आफै पनि अस्ति पाँचखालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ, तर चाहिँ मेरो खेतमा गर्दा गर्दै मेरो चाहिँ नट एउटा खुस्रियो, पानी हिलोमा हरायो। मलाई त्यतिखेर तत्कालै समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ चाहिँ हामीसँग 12 नट चाहिँ हामीलाई थियो र अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसम्म सोच्नु भएको हुँदैन, काम गर्दा गर्दै एउटा नट फस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरुन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पऱ्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मसम्हारको पनि हामीले चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहेर चाहिँ यो अनुदानको कार्यक्रम सञ्चालन गर्दाखेरि हाफ डे, वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ तालिम सञ्चाल दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कार्यान्वयन हुन नसक्ने, किसानको पनि समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्रविधिहरूको विषयमा गर्दाखेरि हामी चाहिँ बेला बेलामा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायले पनि हामीलाई अनुरोध गर्नुहुन्छ, हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा जानुपर्छ। मेसिन औजार उपकरण सँगसँगै त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो बिजोग देखिन्छ भने ट्र्याक्टर लिन आउने, अनुदान लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। अब त्यो प्रविधि, त्यो मेसिनलाई जुन उहाँको लगानी भएको छ, राज्यको लगानी भएको छ, त्यो सही सदुपयोग होला नहोला, त्यसले भोलि सम्भावित दुर्घटना के हुनसक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन बिगार्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँगै आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित मर्मसम्हारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यस भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभलमा भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आयोजनाद्वारा उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन औजार उपकरण चलन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
2: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशिक्षित गर्ने, आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिपमूलक तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
3: पक्कै पनि। अब राष्ट्रिय कृषि इन्जिनियर अनुसन्धान केन्द्र कमलटार, त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट वीरगंज, र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई नवलपुरमा, हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू, भिजिटहरू, उहाँहरूलाई डेमोन्स्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ नार्कका चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला, र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिम सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाड़को लागि छुट्टै र तराईको लागि छुट्टै हामीले तालिम गऱ्यौँ, र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रतिनिधित्व होस् भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कुनै बेला चाहिँ कमलटारमा राखेर, कुनै बेला तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौँ। ती तालिम चाहिँ हामीले चाहिँ अलिक विशिष्टीकृत तालिम दियौँ, किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा चाहिँ आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनु हुनेछ भन्ने, किनभने सबै किसान त हामीसँग पहुँचमा आउन सक्नुहुन्न, त्यस तालिम दियौँ। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फलदायी भएको छ। उहाँले चाहिँ ती मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई, हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाको तालिम पनि उहाँले चाहिँ निजी स्तरसँग हामी सहकार्य गरेर उहाँहरूलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गऱ्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दै पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसैले देखाउन सक्दैन, ट्र्याक्टरका भित्रका पार्ट पूर्जाहरू देखाउन सक्दैन, सर्भिसिङ के बताउने मान्छे हुँदैन, ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू, त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू, विभिन्न नव चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन, हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू, त्यो चाहिँ हामी यो यन्त्र उपकरणसँग मात्रै नजोडिएर हामी चाहिँ सिँचाइका प्रविधिहरू होला, पोस्ट हार्वेस्टका प्रविधि होला, होइन विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ, चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो वस्तु साल पनि हामी गर्छौँ। र यस्ता मर्मसम्हार तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिनरी व्यवसाय सङ्घ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसैलाई अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसबाट चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी अब चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मर्मसम्हार व्यवसाय सञ्चालन गर्नुभएको छ, कतिले चाहिँ कस्टम हायरिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टम हायरिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि त भाडा दिने चल्छ होइन, जस्तो डोजरहरू चाहिँ विभिन्न स्क्राइटरहरू चाहिँ मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चलेर आउँछन्, त्यसबाट त सुविधा पाइरह हुन्छ हाम्रा विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिइने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलै बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
2: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्?
3: होइन, मेसिनको लागि चाहिँ अब ठुलो मेसिन इन्टर्नल पार्ट अलिक चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था भने त हामी वर्कसपमा लानै पर्छ, हामी चाहिँ लेथ मेसिनबाट बनाउनु पर्ने अवस्था हुनसक्छ होइन, र सानातिनाको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन, अपरेटर भनेको मेसिन चलाउने मान्छे भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका त्यो मेसिनसँग रिलेटेड चाहिँ बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ, त्यसकारण चाहिँ हामी यस्तो तालिम आयोजना गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी इन्जिन सम्बन्धी जानकारी दिने, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परिरहेको हुन्छन् कि, ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठुलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। त्यसकारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँड्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिने हुनसक्छ अथवा चाहिँ 7 दिने हुनसक्छ अथवा 3 दिने हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ, स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि चाहिँ अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ। र चाहिँ मर्मसम्हारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जो घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ नि त्यो ज्ञान पनि छैन, एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्ने पनि बानी छैन होइन, त्यसमा पनि केही लेखिया हुन्छ। त्यसकारण चाहिँ नियमित मर्मसम्हार हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ होइन, इयरलक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त, हामी चाहिँ तेल नसकेर थपी थपी चलाएको हामीसँग चाहिँ इयरलकको समस्या हुँदैन थियो होइन। त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ अब त्यो चाहिँ हिट हुनसक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ कहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो होइन, त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने, सुरुमा कति घन्टा चलाउने, सुरुको मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने, पछि नियमित रूपमा चाहिँ मोबिल फेर्ने होइन, तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चितता गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरका हाम्रा ट्याङ्कीहरू छन् होइन, त्यसकारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो। अब चाहिँ कहिले काहीँ मोबिल पाइँदैन, जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यसकारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ होइन, मेसिन चलिरहेको छ तर त्यसमा चाहिँ पिना चाहिँ अइल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ, त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ, ठुलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ 2-400 चाहिँ हुने काम चाहिँ मर्मत टाइममा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न आउनसक्छ। त्यसकारण मर्मसम्हारमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, दक्ष अपरेटरहरू तयार गरौँ, अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौँ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ्दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोडिरहेका छौँ। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मसम्हार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनुपर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
3: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन ल्याउनु भयो कि, अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा 2-3 ट्र्याक्टरहरू जुन होला आवश्यकता थिएन, त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढङ्गले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा चाहिँ त्यो बिग्रिन सक्छ। त्यसकारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई चाहिँ विशेष किसिमले सोच्नु पर्ला, होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्हार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो, त्यसै थन्का राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन, अनुदानमा ल्याएको सामान त रिसेल गरेर नमिल्ला तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के अरे मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने अब पालिका जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अब अहिले एउटा समस्या पनि चाहिँ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामी त क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो, त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनु पर्यो चाहिँ होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनलाई हामी अलिकति चाहिँ यो निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यहाँ उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँहरूले चाहिँ यस्ता चाहिँ मेसिन औजार मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरमा ल्याएर चाहिँ आफूसँग थन्केका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्हारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर चाहिँ यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्। त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्किक हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ चाहिँ जानकारी दिने, प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ माग सुहाउँदो चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यसलाई समस्यालाई चाहिँ हामीले नार्कले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँबाट रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा आर्थिक नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आएका देखेका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छन्।
2: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
3: कति औजार उपकरण हामी उपयोग गर्न सक्छौँ, जस्तो ट्र्याक्टरै भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बाली लगाउँदा हुन्थ्यो ट्र्याक्टर कमन छ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुन सक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएको छ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने, अलिक ठुलो दाना हुने, अलिक ठुलो दाना हुने हामी बहुपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै चाहिँ त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यसकारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तो सिड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड्रिल मेसिनले चाहिँ धान पनि सर्छ, त्यसले चाहिँ हामीले केही चाहिँ परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन, त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यसकारण किसानले चाहिँ अब मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सधैँ चाहिँ भाडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाडाको व्यवसाय चाहिँ प्रवर्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तो हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो, त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनी टिलरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा त इन्जिन छ, त्यसलाई पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यस्तै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नुपर्छ। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टरै ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ, तपाईँ यति धेरैले सबैले ट्र्याक्टरै किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नु भएको, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नु भएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा के अरे त्यो टोलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँ ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि होइन काम पुग्दैन, उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यसकारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो, त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
2: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायीसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
3: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुनिएला, तर हाम्रा कति विकासे चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन, त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ भएर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन, त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा जुन प्रसार प्रसार अथवा चाहिँ प्रवर्धन हुनुपर्थ्यो त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यसकारण चाहिँ हामीले चाहिँ यसलाई पहिले चाहिँ प्री प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भोलिका मनोसम्भार सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लग्यौँ भने चाहिँ अलिक सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपाललाई नसुहाउँदो अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पुगेका छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ धान रोप्ने मेसिनहरू जुन चाहिँ सफल थिएनन्, हामीले कहिले पनि सिफारिस गरेनौँ, ती निर्मातासँग पनि हामीसँग चाहिँ छलफल हुन्थ्यो, हामीले तपाईँको मेसिनमा यो सुधार नगरेसम्म चाहिँ यो मेसिन लान मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने, अब हामी चाहिँ सम्पूर्ण निकायसँग हामी त चाहिँ प्राविधिक सहयोग गर्ने हो, नार्कले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकास गरेका प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामी उहाँहरूलाई दिन्छौँ, र आवश्यक परेको खण्डमा हामीले चाहिँ किसानकै लेभलमा अथवा चाहिँ उहाँहरूको तालिम हलमै पुगेर पनि हामी तालिम सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुऱ्याइरहेका छौँ। आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाल कृषि अनुसन्धान परिषद चाहिँ अरू चाहिँ हाम्रो सरकारवाला निकायसँग सहकार्य गर्न सदैव तत्पर छ र गर्छ, र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चाहिँ चर्चाको विषय छ हाम्रो, किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ, किनभने चाहिँ अर्थ मन्त्रालयको हाम्रो चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तल ब्याक आउनु हुँदैन, किनभने नार्क भनेको चाहिँ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाइहरू छन्। प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाइहरू भएको अवस्था छ। यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ यसलाई समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तीनवटै चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई सुहाउँदो प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामी मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ।
2: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौँ। किसानका लागि चाहिने यन्त्र उपकरण त्यसलाई चलाउने ज्ञान सिपका कुराहरू जोडिरहन्छन्। खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु, उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होलान्, यसको चाहिँ प्राविधिक ज्ञान के हो, यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु, यो कसरी बहुउपयोगी हुनसक्छ, भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने, मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन, मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छन् नि, यो ज्ञान लिन चाहिँ नार्कको यही केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन बुझ्न जान्न सोध्न सक्नुहुन्छ त अन्तिममा?
3: अहिले अब डिजिटल युगको पनि समय छ, त्यसकारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ। उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना त्यसले गर्दाखेरि मिस इन्फर्मेसन पनि पाइरहनु भएको छ। उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायीले आफ्नो प्रविधि प्रवर्धन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ। त्यसकारण चाहिँ सही सूचना पाउनु पर्यो। अब नार्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ जुन 11:35 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ यो राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54213007 तपाईँले फोन गर्न सक्नुहुन्छ। कोही काठमाडौँ आउँदाखेरि चाहिँ हाम्रो खुमलटारमा चाहिँ भेटिरहनु भएको हुन्छ भने कति आउने विचारमा हुनुहुन्छ भने खुमलटार स्थित हाम्रो कार्यालयमा आएर चाहिँ यहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिले छलफल गर्नुभयो भने तपाईँको बिजनेस चाहिँ पछि सक्सेस हुनसक्छ। त्यसरी पनि लिन सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्रादेशिक कार्यालयहरू हाम्रा चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ जानकारी लिन सक्नुहुन्छ फोन गरेर। त्यहाँ हाम्रा चाहिँ तराईका अफिसहरूमा हाम्रा तराईमा चल्ने औजार उपकरणहरू प्रशस्त छन्, त्यहाँ घुमेर चाहिँ हेरेर मेसिन चलेको हेर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसायी साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन्, त्यहाँ पसलमा विभिन्न किसिमका औजारहरू पाइन्छन्। तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस्, नयाँ मेसिन देख्दैन किन नहाल्नुहोस्, त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारेमा बुझ्नुहोस्। त्यस्तै चाहिँ यो चाहिँ यही मङ्सिर महिनामा चाहिँ सायद कृषि चाहिँ यन्त्रीकरण मेला हुन्छ होला, यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन्, त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ यो कृषि यन्त्र औजार उपकरणको बारेमा जानकारी लिन सक्नुहुन्छ। त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नेले चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ। अध्ययनशील हुनुहोस् त्यसपछि चाहिँ र मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ अब सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यहाँ औजार उपकरण छुट गराइराखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 0942-3588-98 0942-3588।

दिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो, हुँदैन थियो बिछोड। मलाई माफ गर, चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: सुरक्षा सम्बन्धी ऐनमा संघीय संसदहरूलाई समेत एकजना निजी स्वकीय सचिव पीए राख्न पाउने गरी सरकारले संशोधन गरेको थियो। निजी स्वकीय सचिवलाई कुनै नेपाल कानूनले स्पष्टता काम कर्तव्य र अधिकार तोकेको अवस्था नभएकोले कानून प्रतिकूल र कानून बम बेगर राज्य कोषको दुरूपयोग गर्नु भ्रष्टाचार भएको दावी रिटमा गरिएको छ। विगतका सरकारहरूका पालामा समेत सांसदका निजी स्वकीय सचिव र सांसदको विकास क्षेत्र सम्बन्धी बजेटका बारेमा सार्वजनिक प्रश्न उठेको तर पारदर्शिता र सुशासनको एजेण्डामा बनेको सरकारले गर्ने निर्णय अन्तरिम आदेश मार्फत रोक लगाउनु पर्ने माग रिटमा गरिएको छ। विगतमा संसदमा रहेका निजी सहायकहरूको समेत संलग्नता र भूमिकामा सांसदहरूका रातो पासपोर्ट बिक्री काण्ड भएको, भूटानी शरणार्थी काण्डमा निजी सहायक जोड़िएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध सुन तस्करी आदि गैर कानूनी धन्दामा उनीहरू समेत उनीहरू मध्येबाट नाम जोड़िएको दावी रिटमा गरिएको छ। यसअघि आर्थिक मितव्ययताको लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले 2082 असोज 5 गते सांसदका निजी स्वकीय सम्बन्धी व्यवस्था खारिज गरेको थियो।
1: बाजुराको बढ़ीमालिका नगरपालिका 9 सेलाघाटमा अविरल वर्षासँगै आएको पहिरोका कारण 13 घरधुरी जोखिममा परेका छन्। तीमध्ये 3 घरधुरी बस्ने नमिल्ने गरी उच्च जोखिममा परेका छन्। आज करिब 4:35 जाँदा घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ प्रभावित 13 घरधुरीको परिवारका सदस्य अन्नपात लत्ता कपड़ा भाँडा बर्तन तथा अन्य सरसमान सुरक्षित स्थानमा सारी उद्धार गरिएको छ। प्रभावित 13 घरधुरीमा 83 जना परिवारका सदस्य बसोबास गर्दै आएका छन्। जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती पार्वती थापा बेहोस भएकामा उपचारपछि स्वास्थ्य अवस्थामा सुधारलाई डिस्चार्ज गरिएको छ। पहिरोका कारण बढ़ीमालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा समेत क्षति पुगेको छ। पहिरोले 200 mmको करिब 230 मिटर प्लास्टिक पाइप तथा 25 मिटर पक्की नहर समेत बगाएको छ। प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश साईले बताउनुभयो। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 सड़क अवरूद्ध भएका छन्। बढ़ीमालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्दा सड़क अवरूद्ध बनेको प्रहरीले बताएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ।
0: नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणको लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सवारी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भोलि यसबारे जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदैछ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर 3 खोलामा ल्याइसकेको छ। घिमिरेका अनुसार दैनिक 2-3 घण्टा सड़क रोकेर काम गरेमा 2 महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने अनुमान छ। दिउँसोको समयमा सवारी चाप कम हुने भएकोले सही समय सवारी रोक्नको लागि प्रशासनसँग आग्रह गरिने उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानीको लाइफलाइन हो। दैनिक 10,000 हाराहारीमा सवारी साधन यही सड़क हुँदै गुड्ने गर्छन्। बाबरी कन्स्ट्रक्सनले 3 खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरो जोखिम हटाउने कामको लागि 22,81,00,000 ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ।
1: झापाको कमल गाउँपालिका 5 पड़ा जुंगी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराहा बाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर हिजो साँझ जवान सुदिन खत्रीको मृत्यु भएको बताउनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई साँझ करिब 5 गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनलाई तत्काल उपचारका लागि दमकस्थित आमदा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
0: काठमाडौँको गोकर्णेश्वरबाट एकजनालाई एसएलआर राइफलको गोलीसहित प्रहरीले पक्राउ गरेको छ। महानगरपालिका 1 नक्साल ज्यापोटोल घर भई हाल गोकर्णेश्वर नगरपालिका 5 जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका 43 वर्षीय विकास महर्जनलाई एसएलआर राइफलको 6 राउण्ड गोलीसहित पक्राउ गरिएको हो। प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ग्यास सिलिण्डर चोरीमा संलग्न रहेको आशंकामा आशंका आधारमा महर्जन बस्दै आएको डेरामा चेक जाँच गरेको थियो। सो क्रममा कोठाभित्रबाट राइफलमा प्रयोग हुने छराउन गोली फेला परेपछि उक्त गोली बरामद गरी महर्जनलाई समेत पक्राउ गरिएको हो। पक्राउ परेका महर्जनलाई प्रहरी वृत्त बौद्धमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रमुख निर्यातजन्य उद्योग

0: उद्योगका व्यवसायीसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा शुरू हुने छलफलमा नेपाल प्लाईवुड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने लगायतसँग छलफल गर्न लाग्नु भएको हो। निर्यात प्रबन्धनका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे छलफल हुने बताइएको छ। केही समयदेखि प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आउनु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। हिजोको तुलनामा सुन तलामा 5,800 र चाँदी 155 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य 2,85,500 र त्यति नै परिमाणको चाँदी 4,350 रूपियाँ निर्धारण भएको छ। हिजो एक तोला सुनको मूल्य 2,91,300 र त्यति नै परिमाणको चाँदी 4,505 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक अंश सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनाम वाङचुकले 26 दिनपछि अनशन अन्त्य गर्नुभएको छ। उहाँले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नुभएको हो। उहाँका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनैतिक दलका 65 जना सांसदले उहाँलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। त्यही मागको समर्थनमा सोनम वाङचुक विगत 26 दिनदेखि अनशनमा बसेका थिए। यसैबीच कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा आज भारतभर प्रदर्शन हुने भएको छ। केही दिन यता जारी प्रदर्शन नयाँ दिल्ली तथा बिहारमा केन्द्रित बनेकामा आज देशभर प्रदर्शनको आह्वान गरिएको छ। कक्रोच पार्टीले शिक्षा मन्त्रीको राजीनामालाई अस्तित्वको विषय बनाएको छ। प्रदर्शनबाट हुने सम्भावित हिंसा रोक्न भन्दै दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
2: र अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका 5:45 शुरू हुनेछ। पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जितको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः काजाकिस्तान र श्रीलंकासँग समान 3-2 सेटमा पराजित भएको थियो। नेपाल 2 अंकसहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजय हुँदै 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। सिंगल राउण्ड रोबिन लीग पछि शीर्ष 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। शीर्ष 4मा अटाउन नसक्ने टोलीले 5औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल सम्भावनालाई कायम राख्न नेपाललाई आजको जितको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सांसदको स्वकीय सचिव नियुक्तिका लागि रासोपाले जारी गर्यो आन्तरिक निर्देशन। नियुक्ति सम्बन्धी व्यवस्था विरूद्ध सर्वोच्च अदालतमा रिट दायर।
0: बाजुरामा अविरल वर्षासँगैको पहिरोले 13 घरधुरी जोखिममा। 83 जनाको उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिँदै।
2: नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा सवारी साधन रोकेर ढिस्को काट्ने तयारी। दैनिक 2-3 घण्टा आवागमन प्रभावित बन्ने।
0: भारतका सामाजिक अभियन्ता वाङचुकको 26 दिनपछि अनशन अन्त्य। कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
2: पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो

0: बाह्र बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: थाल्छ। सँगका साथीहरूले कति प्रगति गरिसके, तिम्रो भने यसरी जिन्दगी बित्ने भएन।
1: किन गर्नु पर्यो दुःख, सासुसम्म सुतिकै सुति खाएको हुने सम्पत्ति छ, केही परे केटाहरू छन्, छोड्दै यस्तो कुरा गाउँमा चुकाइदेऊ म चाहिँ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2
1: प्रतिस्पर्धात्मक विधि अपनाउनु पर्नेछ। यसका लागि संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार गर्ने र सोही आधारमा मात्र निवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वकीय सचिव हुनका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिवार्य गरिएको छ। विज्ञता, प्रविधि मैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ। साथै नियुक्तिमा महिला, सीमान्तकृत र पिछड़िएका वर्गलाई प्रोत्साहन गर्ने नीति राष्ट्रपतिले लिएको छ। स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टान गर्न, असुल्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ। संघीय संसदलाई स्वकीय दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रेमराज सिलवालले आज रिट दर्ता गर्नुभएको हो। उक्त रिटको पेशी साउन 11 गते तोकिएको छ। साउन 4 गतेको जारी गरिएको नेपाल राजपत्रका अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा संघीय संसदलाई समेत एक जना निजी स्वकीय सचिव पीए राख्न पाउने गरी सरकारले संशोधन गरेको थियो। निजी स्वकीय सचिवलाई कुनै नेपाल कानूनले प्रस्तुत तह काम कर्तव्य र अधिकार तोकेको अवस्था नभएकाले कानून प्रतिकूल र कानून बेगर राज्यको उसको दुरूपयोग गर्नु भ्रष्टाचार भएको दावी रिटमा गरिएको छ। विगतका सरकारहरूका पालामा समेत सांसदका निजी स्वकीय सचिव र सांसदको विकास क्षेत्र सम्बन्धी बजेटका बारेमा सार्वजनिक प्रश्न उठेको तर पारदर्शिता र सुशासनको एजेण्डामा बनेको सरकारले गर्ने निर्णय अन्तरिम आदेश मार्फत रोक लगाउनुपर्ने माग रिटमा गरिएको छ। बाजुराको बढ़ीमालिका नगरपालिका 9 सेलागाँडमा अविरल वर्षासँगै आएको पहिरोका कारण 13 घरधुरी जोखिममा परेका छन्। तीमध्ये 3 घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन्। आज करिब 4:35 जाँदा घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित 13 घरधुरीको घर परिवारका सदस्य अन्नपात, लत्ता कपड़ा, भाँडा वर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ। प्रभावित 13 घरधुरीका 83 परिवारका सदस्य बसोबास गर्दै आएका छन्। र जिल्ला भूमि समस्या समाधान समिति चितवनले छाकामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पूर्जा वितरण तीव्र बनाएको छ। यसैबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गाधनी दत्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानूनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढ़ाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बहिन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिन
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: अनशनरत डाक्टर केसीका माग सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
1: मनसूनको तीन महिनामा 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 24 घण्टा तयारी अवस्थामा।
2: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लालपूर्जा वितरण।
1: ककरोच जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
2: र एसियाली खेलकुद अन्तर्गत कबड्डी तर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीका माग सम्बोधनका लागि छलफल शुरू गर्नुभएको छ। आज मन्त्री पोखरेलले डाक्टर केसीको टोलीसँग अनौपचारिक बैठक गर्दै मागबारे जानकारी लिने र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको र चिकित्सा शिक्षा सुधारमा उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले डाक्टर केसीको संघर्षकै कारण नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको जानकारी दिनुभयो। मागहरूको विस्तृत जानकारी प्राप्त गरेपछि सम्बोधनका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ। मन्त्री पोखरेलका अनुसार सरकार र डाक्टर केसीको टोली बीच अनौपचारिक संवाद जारी रहेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै केसी हिजोदेखि सत्याग्रहमा बस्नु भएको हो।
2: मनसून शुरू भए यता तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसान्तसम्म नदी, ताल तथा खोलामा भएका 211 घटना मध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढ़ी, डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको छ तथा 807 जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4, हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसूनप्रति कार्यलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली, 16 जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपिसकिएको हो। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,00,000 90,336.46 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टरमध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। त्यसैगरी मध्य लुम्बिनीमा 3,01,372 धान खेतीयोग्य भूमिमध्ये 80% धान रोपिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94%, मधेसमा 86.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धानको रोपाई सकिएर हरियाली छाइसकेको छ। यो वर्ष शुरूमा मनसून भित्रिँदा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कम हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढ़ेर 59.28% पुगेको थियो।
2: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पूर्जा वितरण तीव्र बनाएको छ। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानूनी रूपमा जग्गा धनी बनाउने अभियानलाई निरन्तर अघि बढ़ाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घोष रकम सहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 21,000 रूपियाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि ओडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेउपानेका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
1: गत भदौ 24 गतेको जनजी आन्दोलनका क्रममा कास्कीको बाल सुधार गृहबाट फरार रहेका एकजना बाल बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार कास्कीको सारांगकोटमा रहेको बाल सुधार गृहमा रहेका उनी आन्दोलनको मौका पारेर फरार भएका थिए। उनी जबरजस्ती करणी सम्बन्धी कसुरमा पूर्वपक्षका लागि उक्त गृहमा राखिएका थिए। उनको बारेमा सूचनाहरू संकलन गरिरहेको कास्की प्रहरीले कास्कीकै पोखरा महानगरपालिका 13 माछा पोखरीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय कास्की पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपी र भारत सरकारबीच वार्ता हुँदैछ। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत माग राख्दै विरोध प्रदर्शन गरिरहेको सीजेपीका प्रवक्ता सौरभ दासले आफूहरू सरकारसँग वार्ता गर्न राजी भएको बताउनु भएको हो। प्रवक्ता दास सरकारसँग वार्ताका लागि जन्तर मन्तरबाट कन्स्टिट्यूशन क्लब अफ इण्डियातर्फ हिँडेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत आफ्ना समाचार प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपी र भारत सरकारबीच वार्ता हुँदैछ। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत माग राख्दै विरोध प्रदर्शन गरिरहेको

0: सरकारले खुला मनले आफूहरूसँग सम्पर्क गरेको र सड़कमा आएका मानिसहरूको कुरा सुन्न इच्छुक भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। सीजेपीले शिक्षा मन्त्री प्रधानको राजीनामा सहितका माग राखेर एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेको छ। त्यसमा समर्थन जनाउँदै अभियन्ता सोनम वाङचुक समेत आमरण अनसनमा बस्नु भएको थियो। 26 दिनपछि उहाँले अनसन तोड्नु भएको छ।
1: अब खेल समाचार। नेपाल सेप्टेम्बर 19 शुरू हुने 20 एसियाली खेलकुदको पुरूष कबड्डीमा समूह बीमा परेको छ। आज प्रतियोगिताको पुरूष कबड्डी तर्फको खेल तालिका सार्वजनिक गरिएको हो। यो समूह नेपालसँगै थाइल्याण्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन्। समूह एमा बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपे, जापान र भारत रहेका छन्। प्रतियोगिता जापानको आइची नागोयामा सेप्टेम्बर 19 अक्टूबर 4 हुनेछ। नेपाल हाल प्रतियोगिताको निम्ति भारतमा प्रशिक्षण गरिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अनसनरत डाक्टर केसीका माग सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
1: मनसूनको 3 महिनामा 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 24 घण्टा तैयारी अवस्थामा।
0: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लालपूर्जा वितरण।
1: कक्रोच जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
0: र एसियाली खेलकुद अन्तर्गत कबड्डी तर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
5: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
6: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका।
5: कार्यक्रम

सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रह

0: समीक्षा मोर्तेसँगै उषा किरणको नमस्कार।
1: पश्चिम एशियाको द्वन्द्वले नेपालको अर्थतन्त्रमा असर, वार्ताबाट समाधान खोज्न परराष्ट्रको आग्रह, नयाँ राजदूत नियुक्तिमा ढिलाई, 17 नियोग खाली रहँदा 6 राजदूतको म्याद थप,
0: कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउन वाम नेताहरूको जोड, न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ़ेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता, निर्यातजन्य उद्योगका समस्या सुल्झाउन प्रधानमन्त्री सकारात्मक,
1: 21,000 घोष सहित काठमाडौँ महानगरका लेखा अधिकृत पक्राउ, अपराध नियन्त्रण गर्न 1800 संदिग्धको 3 पुस्ते विवरण संकलन, साइबर अपराध चुनौतीपूर्ण बन्दै काठमाण्डमा एक वर्षमा 15 करोड़ भन्दा बढ़ीको ठगी,
0: अमेरिकी नयाँ आयात शुल्क प्रति चीनको आपत्ति, व्यापार युद्धको चेतावनी, अत्यधिक गर्मीका कारण यूरोपमा डडेलोको कहर, स्पेनमा राष्ट्रिय आपतकालको घोषणा,
1: र काभा पुरूष भलिबलमा नेपाल र पाकिस्तान बीचको खेल शुरू, एन्फामाथिको निलम्बन तत्काल फुकुवा गर्न 21 क्लबको संयुक्त माग, नेपाल भलिबल लीगको अक्सन आगामी आइतबार।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पश्चिम एशियाको द्वन्द्वले नेपालको अर्थतन्त्र प्रभावित सम्बन्धी खबरबाट, पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत असर परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जारी द्वन्द्वको विश्वव्यापी प्रभाव परेको र नेपाल पनि यसबाट अछुतो नरहेको बताउनुभयो। उहाँका अनुसार अमेरिका र इरानबीच चुलिँदै गएको तनावले नेपालको इन्धन, निर्माण, पर्यटन र रोजगारीका क्षेत्रमा असर परेको छ। परराष्ट्र मन्त्रालयले समस्याको स्थायी समाधान वार्ता र कूटनीतिक माध्यमबाटै हुनुपर्ने आफ्नो धारणा पुनः दोहोर्याएको छ। होर्मुजल मार्ग सहज रूपमा सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई नेपालले समर्थन गरेको छ। त्यस क्षेत्रमा रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको जनाउँदै मन्त्रालयले कुनै समस्या परेमा सम्बन्धित नेपाली नियोग वा मोफा मित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।
0: विभिन्न देशमा नयाँ राजदूत नियुक्तिको प्रक्रिया लम्बिएपछि सरकारले म्याद सकिन लागेका 6 राजदूतको कार्यकाल अर्को व्यवस्था नभएसम्मका लागि थप गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि लम्बाइएको हो। परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाबाट 13 देशका लागि राजदूत छनौट गर्न विज्ञापन गरी प्रारम्भिक सूची प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ। तर प्रधानमन्त्री कार्यालयबाट अन्तिम निर्णय हुन ढिलाइ हुँदा र परराष्ट्रले सिफारिश गरेका अन्य नाम रोकिएकाले

0: ब्याङ्कहरू खाली हुन नदिन यो अल्पकालीन व्यवस्था गरिएको जनाइएको छ। पूर्ववर्ती निर्णय अनुसार खारेज गर्ने प्रक्रियामा रहेको ब्राजिल दूतावासका राजदूतको समेत म्याद थपिएको छ। पछिल्लो समय 17 नियोगमा राजदूत पद रिक्त रहेकामा 4 खारेज भइसकेका छन्। बाँकी 13 नियोगका लागि प्राप्त 4,000 भन्दा बढ़ी आवेदनबाट छनौट गरी संसदीय सुनवाई र सम्बन्धित देशको सहमति एग्रीमो पछि मात्र नयाँ राजदूत पठाइनेछ।
1: प्रमुख वामपन्थी नेताहरूले सरकारको कार्यशैली, संविधान संशोधनको प्रयास, भू राजनैतिक गतिविधि र कम्युनिष्ट आन्दोलनको विगतबारे कड़ा टिप्पणी गरेका छन्। उनीहरूले कम्युनिष्ट आन्दोलनलाई आत्मसमीक्षासहित वैचारिक रूपमा सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिँदै सरकार राष्ट्रिय हितमा कमजोर देखिएको आरोप लगाएका छन्। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले कम्युनिष्टहरू शान्ति प्रक्रियापछि सत्ता र सरकारमै केन्द्रित हुँदा विरोधी शक्तिले दीर्घकालीन रणनीति बनाउने अवसर पाएको बताउनुभयो। सत्ता संचालनलाई नै सबै थोक ठान्दा विचार रणनीति र वैचारिक स्कूलिङ कमजोर बनेको भन्दै उहाँले यही कारण अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गर्नुभएको छ। कम्युनिष्टहरू सरकार र पदमा अल्झिँदा विरोधी शक्तिले 20 वर्षे योजना बनाएर आन्दोलनलाई कमजोर बनाउने प्रयास गरेको उहाँको भनाइ थियो।
2: सरकारको समीकरण बनाउने, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका प्रदेशमा निर्वाचित हुने, यही नै सबै हो जस्तो गरियो। हामी त्यता लाग्यौं, हाम्रा बैरीहरू नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीतितिर लागेछन्। उनीहरू चाहिँ नेपालमा यी कम्युनिष्टहरू चाहिँ बडो यिनीहरू चाहिँ बढी भएका छन्, यिनलाई जसरी पनि ठिक गर्नुपर्छ। त्यसकारण उनीहरूले 20 वर्ष योजना बनाएछन् रणनैतिक रूपले, वैचारिक रूपले, प्राविधिक रूपले। यहाँका क्रान्तिकारी, यहाँका जनतालाई के गरी डिमोरलाइज गर्न सकिन्छ, के गरी भ्रमित गर्न सकिन्छ, के गरी निस्तेज पार्न सकिन्छ भन्ने कुराका ठूल्ठूला रणनैतिक योजना उनीहरूले बनाएछन्।
1: नेकपाका सहसंयोजक माधव कुमार नेपालले वामपन्थी शक्तिहरूले अरूलाई मात्र दोष दिएर नहुने भन्दै आफ्नै विगतको भूमिका, व्यवहार र नीतिको पनि इमान्दार आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमालेका नेता प्रदीप गेवालीले प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभयो। गणतन्त्रप्रति सरकार स्पष्ट रूपमा प्रतिबद्ध नदेखिएको आरोप लगाउँदै उहाँले भू राजनैतिक गतिविधि बढ़दै गएको र त्यसले मुलुकलाई थप जटिल अवस्थामा पुर्याउन सक्ने चेतावनी दिनुभयो।
3: भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौं खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने खासै नै हो होइन त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ। यो ढंगका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा
0: नेपाल सरकारका पछिल्ला कदमले न्यायपालिकाको स्वतन्त्रता र विधिको शासनलाई कमजोर पारेको भन्दै 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका 3 वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन वा महाभियोग झेल्न राजनैतिक दवाब दिएको रिपोर्ट प्राप्त भएको उल्लेख गरेका छन्। साथै अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरेर न्यायिक नियुक्तिमा राजनैतिक प्रभाव बढ़ाउन खोजिएको दावी उनीहरूले गरेका छन्।
1: नेपालका प्रमुख निर्यातजन्य उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शाहले यस क्षेत्रका समस्या समाधान र नीतिगत सुधारमा सरकारले ध्यान दिने प्रतिबद्धता जनाउनु भएको छ। आज सिंहदरबारमा आयोजित छलफलमा उहाँले निर्यात प्रवर्धनका चुनौतीहरूबारे जानकारी लिनुभएको हो। छलफलका क्रममा नेपाल प्लाईवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेले कच्चा पदार्थको सहज उपलब्धता र गुणस्तर मापदण्डका विषयमा ध्यानकर्षण गराउनुभयो। त्यसपछि प्रधानमन्त्री शाहले प्लाईवुडका ढोका तथा काठ निर्यातका लागि आवश्यक कार्यविधि तत्काल बनाएर अघि बढ़ाउन आफ्नो सचिवालय मार्फत निर्देशन दिनुभएको छ। त्यस्तै गलैसा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङले अमेरिकातर्फको गलैसा निर्यातमा देखिएको प्रविधिगत समस्याबारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री शाहले सम्बन्धित निकायमा फोन गरी उक्त समस्या समाधानका लागि पनि आवश्यक निर्देशन दिनुभएको छ।
0: अब नेपाली नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज आयोजित नियमित पत्रकार सम्मेलनमा सेवाग्राहीलाई सहज बनाउन नयाँ व्यवस्था गर्न लागि जानकारी दिनुभएको हो। यसै गरी स्थायी ठेगाना भएको जिल्ला वा काठमाण्डुबाट मात्र आवेदन दिन सकिने प्रावधान थियो। असार 29 शुरू भएको नयाँ प्रणाली मार्फत हालसम्म 8260 थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। नयाँ प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान भइरहेको र छापिएका राहदानी छिटो जिल्लामा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको प्रवक्ता छेत्रीले बताउनु भएको छ। हाल देशभरका 77 जिल्ला 3-6 इलाका प्रशासन कार्यालय र विदेश स्थित 39 नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था छ।
1: बैंकिङ कस्तुर र सम्पत्ति शुद्धिकरण मुद्दामा प्रतिपक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट दुवै अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटन र विशेष अदालतले दिएको थुनामा राख्ने आदेश विरूद्ध उनले आज सर्वोच्चमा रिट दायर गरेका हुन्। हिमालयन रिइन्स्योरेन्स सहितका कम्पनीको रकम दुरूपयोग गरी सम्पत्ति शुद्धिकरण गरेको आरोप भट्टमाथि लागेको छ।
0: बाजुराको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल बढ़ीमालिका क्षेत्रमा टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सड़क सञ्जाल नपुगेको उक्त स्थानमा टावर निर्माणका सामान ढुवानी गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत तत्काल सामान पुर्याउने व्यवस्था मिलाउन मन्त्री तिमिल सिन्हाले आग्रह गर्नुभएको हो। मन्त्रालयमा भएको छलफलपछि टेलिकमले यही साउनभित्रै सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
1: नेपाल र स्विजरल्याण्ड बीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा उपराष्ट्रपति रामसाहेब प्रसाद यादव र स्विज राजदूत डाक्टर डेनियल म्यूली मोन्टेलियोन बीच छलफल भएको छ। आज लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा उपराष्ट्रपति यादवले नेपालको शान्ति प्रक्रिया, भूकम्पपछिको पुननिर्माण, झोलुङ्गे पुल निर्माण र प्राविधिक सहयोगका क्षेत्रमा स्विज सरकारले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Sicily. LG ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. चितवनको इच्छा कामना गाउँपालिका 34 भूमिहीन दलित सुकुम्बासी

0: निर्माणको समयमा सर्पको टोकाएका घटना बढ़ने भन्दै मन्त्रालयले विषालु सर्पको टोकाईलाई गम्भीरताका साथ लिन सचेत गराएको हो। जोखिमबाट बस्न, राति हिँड्दा टर्च लाइट बाल्न, खेतबारीमा काम गर्दा बुट लगाउन र भुइँको साटो खाटमा सुत्न मन्त्रालयले सुझाव दिएको छ। घाउ काट्ने डोरीले बाँध्ने वा धामी झाँक्रीको चक्करमा लागेर समय खेर नफाल्न समेत मन्त्रालयले भनेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँ महानगरपालिका तीसका लेखा अधिकृत उद्धव भट्टराईलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको छ। स्थायी लेखा नम्बर बन्द गर्ने सिफारिश मिलाइदिने बहानामा सेवाग्राहीसँग रकम माग गरेको सूचनाका आधारमा अख्तियारले उनलाई कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेउपानेका अनुसार नियन्त्रणमा लिएका अधिकृत भट्टराईमाथि थप छानबिन भइरहेको छ।
0: काठमाडौँमा हुने अपराध तथा गुण्डागर्दी नियन्त्रण गर्न नेपाल प्रहरीले 1871 जना सन्दिग्ध व्यक्तिको 3 पुस्ते सहितको विवरण तयार पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी कुनै पनि घटना घटेमा दोषीको पहिचान र कार्यवाही प्रक्रियालाई सहज बनाउन यस्तो विवरण तयार पारिएको जनाएको छ। परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार काठमाडौँमा गत 1 वर्षमा 15,33,00,000 रूपियाँ भन्दा बढ़ीको साइबर ठगी भएको छ। साइबर अपराध चुनौतीपूर्ण बन्दै गएकाले प्रहरीले प्रविधि प्रयोग बढ़ाउँदै एआई क्यामेरा मार्फत 59 जना सन्दिग्धलाई नियन्त्रणमा लिइसकेको छ। प्रहरीका अनुसार काठमाडौँ जिल्लामा 1 वर्षमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी 287 वटा उजुरी समेत परेका छन्।
1: वाकवाकी र बान्ता नियन्त्रणका लागि प्रयोग हुने टिलसेक नामक इन्जेक्सनको 1 ब्याज गुणस्तरहीन पाइएपछि औषधि व्यवस्था विभागले यसको बिक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले उक्त औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। भारतको ट्याब्लेट्स इण्डिया लिमिटेडले उत्पादन गरेको र ललितपुरको एति फार्मा केमले आयात गरेको उक्त इन्जेक्सन भारतीय औषधि मापदण्ड अनुसार मात्र परीक्षणमा असफल भएको छ। औषधि ऐन अनुसार आयातकर्ता र उद्योगलाई बिक्री रोकेर फिर्ता गरिएको विवरण पेश गर्न भनिएको छ। साथै विभागले चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई उक्त इन्जेक्सन सिफारिश, बिक्री वा प्रयोग नगर्न आग्रह गरेको छ।
0: काठमाडौँको वीर अस्पतालले सेवाग्राहीका उजुरी तथा सुझावलाई व्यवस्थित तरिकाले सम्बोधन गर्ने 11 सदस्यीय समिति गठन गरेको छ। अस्पतालको सेवा प्रभावलाई थप पारदर्शी र सेवाग्राही मैत्री बनाउने सोचसहित यो व्यवस्था गरिएको हो। डाक्टर प्रकाश बुढाथोकीको नेतृत्वमा गठित समितिका अधिकारीहरूले बिरामी र उनीहरूका आफन्तका समस्या सुनेर समाधानका लागि काम गर्नेछन्। प्राप्त गुनासा र सुझावलाई अस्पतालको सेवा सुधार गर्ने अवसरका रूपमा लिइने वीर अस्पताल प्रशासनले जनाएको छ।
1: धनुषाको ढल्केबरमा प्रहरीले हवाई फायर गरी 95 ग्राम भन्दा बढ़ी खैरो हिरोइनसहित 2 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ढल्केबर जनकपुर सड़क खण्डमा प्रहरीलाई देखेपछि भागिसकेका सन्तोष कुमार महतो र मिथिलेश साहुलाई नियन्त्रणमा लिन 1 राउण्ड गोली चलाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: बीमा दावी बापत 25,48,87,00,000 रूपियाँ भन्दा बढ़ी भुक्तानी गरेको छ। बोर्डको पछिल्लो निर्णय अनुसार 2082 पुष महिनाका स्वीकृत दावी बापतको 2,04,83,00,000 रूपियाँ भन्दा बढ़ी रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ। यससँगै पुष महिनासम्मका सबै स्वीकृत दावीहरूको भुक्तानी प्रक्रिया सम्पन्न भएको छ। सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी दिने काम नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढ़ाइरहेको बोर्डले जनाएको छ।
1: साताको अन्तिम कारोबारका दिन शेयर बजार परिसूचक नेप्से 7.5 अंक भन्दा बढ़ीले बढ़ेर 2734 अंकमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बैंकिङ समूहमा देखिएको सुधारले समग्र बजारलाई उकास्न सहयोग पुर्याएको हो। आज बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। दिनभरमा 1,37,00,000 भन्दा बढ़ी किता शेयर किनवेच हुँदा 6,26,00,000 रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। 52 कम्पनीको शेयर मूल्य बढ़दा एभरेस्ट कल लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।
0: अब विदेशका खबर। अमेरिकाले चीन सहित 60 भन्दा बढ़ी व्यापारिक साझेदारहरूमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कड़ा विरोध गरेको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले एकपक्षीय कर नीतिले विश्व व्यापारमा तनाव निम्त्याउने र व्यापार युद्ध कसैको हितमा नहुने चेतावनी दिएका छन्। जबरजस्ती श्रम सम्बन्धी चिन्तालाई कारण देखाउँदै अमेरिकाले चीनमाथि 12.5% र अन्य मुलुकमा 10%सम्मको नयाँ शुल्क आजबाट लागू गरेको छ।
1: युरोपमा बढ़ेको अत्यधिक गर्मीका कारण फ्रान्स र स्पेनमा भीषण डढ़ेलो फैलिएको छ। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा फैलिएको आगोका कारण 20,000 भन्दा बढ़ी स्थानीय र पर्यटकलाई सुरक्षित स्थान सारिएको छ। 3,400 हेक्टर भन्दा बढ़ी जंगल डढ़ाएको उक्त आगो निभाउन सयौं अग्नि नियन्त्रक र युरोपेली संघका विशेष विमानहरू परिचालन गरिएका छन्। यस्तै स्पेनको मड्रिड वरपरको जंगलमा ठूलो डढ़ेलो लागेपछि त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्दै 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
0: अब खेल खबर। इस्लामाबादमा जारी कामा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल र घरेलु टोली पाकिस्तान बीचको खेल शुरू भएको छ। गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा खेल शुरू भएको हो। प्रतियोगितामा लगातार दुई खेल जित्दै आयोजक पाकिस्तान तालिकाको शीर्ष स्थानमा रहेको छ। शुरूआती दुवै खेलमा कजाकिस्तान र श्रीलंकासँग 3-2 प्रतिस्पर्धात्मक सेटमा पराजित भएको नेपाल भने 2 अंकका साथ 6 स्थानमा छ।
1: अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाइएको निलम्बनका कारण खेलाड़ी तथा फुटबल क्षेत्र प्रभावित भएको भन्दै शहीद स्मारक ए बी र सी डिभिजनका 21 क्लबले गम्भीर ध्यानकर्षण भएको जनाएका छन्। संयुक्त विज्ञप्ती जारी गर्दै संकटा चर्च बोय जाउलाखेल चियासल लगायत क्लबले एन्फामाथिको बाह्य हस्तक्षेप बन्द गरी निलम्बन तत्काल फुकुवा गर्न रोकिएका राष्ट्रिय लीग महिला लीग तथा अण्डर 18 सहितका सम्पूर्ण प्रतियोगिता सञ्चालन गर्न र एन्फाको नयाँ निर्वाचन गराउन 3 बुधे माग राखेका छन्।
0: र नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगका लागि आउँदो आइतबार खेलाड़ी अक्सन हुने भएको छ। भदौ 12-20 गतेसम्म त्रिपुरेश्वर स्थित राखेपो कवडहलमा हुने प्रतियोगिताका लागि 129 जना खेलाड़ीले नाम दर्ता गराएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: पश्चिम एशियाको द्वन्द्वले नेपालको अर्थतन्त्रमा असर, वार्ताबाट समाधान खोज्न परराष्ट्रको आग्रह, नयाँ राजदूत नियुक्तिमा ढिलाइ, 17 नियोग खाली रहँदा 6 राजदूतको म्याद थप,
0: कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउन वाम नेताहरूको जोड़, न्यायपालिकामा राजनैतिक हस्तक्षेप बढ़ेको भन्दै अन्तर्राष्ट्रिय चिन्ता, निर्यातजन्य उद्योगका समस्या सुल्झाउन प्रधानमंत्री सकारात्मक,
1: 21,000 घोष सहित काठमाडौँ महानगरका लेखा अधिकृत पक्राउ, अपराध नियन्त्रण गर्न 1,800 संदिग्धको 3 पुस्ते विवरण संकलन, साइबर अपराध चुनौतीपूर्ण बन्दै काठमाण्डुमा 1 वर्षमा 15 करोड़ भन्दा बढ़ीको ठगी,
0: अमेरिकी नयाँ आयात शुल्क प्रति चीनको आपत्ति, व्यापार युद्धको चेतावनी, अत्याधिक गर्मीका कारण यूरोपमा डढ़ेलोको कहर, स्पेनमा राष्ट्रिय आपतकाल घोषणा,
1: र काभा पुरूष भलिबलमा नेपाल र पाकिस्तान बीचको खेल शुरू, एन्फामाथिको निलम्बन तत्काल फुकुवा गर्न 21 क्लबको संयुक्त माग, नेपाल भलिबल लीगको अक्सन आगामी आइतबार।
0: हौस् त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082-83 अघिल्लो वर्ष र 2082-83 पुस महिनासम्मका स्वीकृत स्वास्थ्य

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: सँग कुरा गर्दै नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की,
1: बङ्गलादेश र इन्डिया गरेर हामी त सालमा 1 अरब भन्दा बढीको निर्यात गर्छौँ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठुला ठुला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याश्रित सम्बन्ध छ, भनेको अम्लिसोको फुल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेशमै गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यसले ठुलो महत्व दिएको छ, जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठुलो सहयोग गरिरहेको छ।
0: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक बेसादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए। उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोर दिएका छन्। तरकारी किन्दा विषादी रहित तरकारी कसरी चिने? सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
2: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं, त्यो गर्नु हुँदैन। हेर्नुहोस् है, त्यहाँ किराले खाएको छ, किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किराले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस्, भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने, विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
3: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको ट्यान होस्, न्यूनतम स्नातक होस् होइन, कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस्, युवा होस्, पार्टी जनसंगठनसँग, पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं, जवाबदेहीलाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावादलाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय

0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबिएका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
1: मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र प्रहरी बल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ, त्यसको 1234 11-14 सशस्त्र प्रहरी बल नेपालको भयो, 1234 चाहिँ जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यसमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गरे।
0: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 जना नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
2: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 जना नेपालीको उद्धार गरिएको छ भने ती मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 जना नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाण्डु केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डौले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानी सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा सँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र 74 लाख विद्यार्थी र अभिभावकसँग जोडिएको गम्भीर विषय भएकाले दोषीमाथि कडा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र 74 प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 जना पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
3: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
4: खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई उत्साह जगाउनेछ।
3: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 जना विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 जना मध्ये 47 जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा रिपोर्ट गरिएको जनाएको छ। परिसरले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 जनाको रिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
8: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
9: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
8: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगाईका छविलाल भण्डारी।
10: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
8: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। चार वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
4: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले कृत्रिम गर्भधारणमा चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्, अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
8: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली,
11: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरेरी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
8: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
12: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी सुरु गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
8: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जीत सागर, जीएम सीआईएन रेडियो, हाम्रो पहुँच तुलसीपुर, दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
13: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
3: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
13: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलिक लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाड़ी भूभाग हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
14: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ पानी पर्यो भन्नुहुन्छ त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भनेर एकजना किसान दिदी हुनुहुन्थ्यो छलफुलका क्रममा उहाँले भन्नुभएको थियो त्यो खास के हो उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने
13: हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्याल्यु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ र हामीले अलिक सामान्य
14: प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो
13: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
14: जस्तो 100% भयो 100 80% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो
13: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो त्यसरी चाहिँ बुझ्नु
14: एरियाको हिसाबले
13: र जुन पानी पर्ने जुन प्रतिशत कति छ त एक्युरेसी कति छ त त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
14: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ पूर्णतया सफा रहनेछ भन्ने खालको त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको
13: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि झुकिने भएको
14: हजुर
13: अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि
14: हजुर
13: आंशिक भनेको चाहिँ हामीले
14: हजुर
13: आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौँ त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणतया बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ। सामान्यतया थोर थोरै बादल लागेको छ केही भूभागहरूमा चाहिँ निलो आकाश छ केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ र अलिकति बढी भूभागमा बादल छ थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलि उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ।
14: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ यो हल्का वर्षा मध्यम वर्षा भारी वर्षा अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा छोटोमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ
13: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
14: कहिले कहिले आउँछ कि समाचारहरूमा यहाँले पनि सुन्नुभयो होला आरीघोप्टे वर्षा भन्छ, अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन, कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन, त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ, त्यो पानीलाई चाहिँ के भन्ने?
13: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आरीघोप्टे वर्षा पनि भन्छ, कहीँ चाहिँ आरीघोप्टे वर्षा पनि भन्छ, त्यो ठाउँ अनुसार फरक फरक छ। र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु, अब जस्तै 1 घन्टामा 100 मिलिमिटर नै पानी पर्यो त्यो पनि कन्टिन्युस लगातार अब केही घन्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरीघोप्टे अथवा हानीघोप्टे भनेर भन्छौँ। र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो,
14: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद।
13: हजुर, अब यो हाम्रो
14: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने, आरीघोप्टे नै पानी पर्ने सम्भावना छ, पानी नै पर्दैन भन्ने खालको।
13: जस्तै अस्ति चितवनमा थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ, किनभने मौसम प्रणाली हो, हामीले मनसुनको समय सकिसकेको अवस्था छैन।
3: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात गरिएको छ। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ। पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई छ। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ। अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन्, जसमा 12 जनाको जीवित उद्धार गरिएको छ। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क CIN-ले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने CIN को फेसबुक पेज CIN खबर, वेबसाइट CIN खबर.com, युट्युब CIN च्यानल र टिकटक CIN साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं. कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ. यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ.
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सिर्जना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्. यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो.
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले CIN को फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं.
2: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्.
1: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो. राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ.
2: विवेक शर्मा गौतमको भनाई केही फरक छ. उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्. यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ. सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी
3: पत्रमा प्रकाशित सूचनालाई उत्प्रेषणको आदेशद्वारा खारेज गर्न र आवश्यक परमादेश जारी गर्न माग गरिएको छ. सरकारले यही साउन 4 गते राजपत्रमा प्रकाशित सूचनामा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन 2073 दफा 25 प्रयोग गर्दै सांसदलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरिएको थियो. रेटमा उक्त पदका लागि कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नतोकिएको र काम, कर्तव्य र अधिकार समेत स्पष्ट नभएकाले यो निर्णय कानून विपरीत रहेको दावी गरिएको छ.
4: बैंकिङ कसुट र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुट र विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका छन्। दुईवटा अदालतबाट भएको उक्त आदेश बदरको माग गर्दै उनी आज सर्वोच्चमा पुगेका छन्। बैंकिङ कसुट अन्तर्गत 42,14,88,807 रूपियाँ बिगो कायम गर्दै दायर भएको मुद्दामा भट्टलाई गत असार 5 गते उच्च अदालत पाटनका न्यायाधीश द्वय ऋषि राज भण्डारी र सोमकान्त भैंडालीको संयुक्त इजलासले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यस्तै सम्पत्ति शुद्धिकरण अन्तर्गत 26,63,27,59,59.68 बिगो कायम गर्दै दायर मुद्दामा विशेष अदालतले असार 3 गते विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
3: प्राध्यापक डाक्टर गोविन्द केसीले धनगढ़ीमा आफ्नो 24 सत्याग्रह जारी राख्नु भएको छ। चिकित्सा शिक्षा सुधार तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी माग राख्दै हिजोदेखि वरिष्ठ चिकित्सक डाक्टर केसी धनगढ़ीमा सत्याग्रहमा बस्नु भएको छ। विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसहित उहाँले गेटामा विश्वविद्यालय स्थापना प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको तथा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानून ल्याइएको आरोप लगाउँदै आउनु भएको छ। डाक्टर केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन समेत परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद डाक्टर तोसीमा कार्कीले डाक्टर केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई ताकेता गर्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आकस्मिक बैठक बोलाउन निवेदन दिनुभएको हो। उहाँले समिति मार्फत सरकारलाई डाक्टर केसीका ऐन अनुकूल र जायज माग तत्काल सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न आग्रह गर्नुपर्ने माग गर्नु भएको छ।
4: यसैबीच शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डाक्टर केसीका माग सम्बोधनका लागि पहल शुरू गर्नु भएको छ। मन्त्री पोखरेलले आज डाक्टर केसीको टोलीसँग अनौपचारिक छलफल गर्दै मागबारे विस्तृत जानकारी लिएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको उल्लेख गर्दै उहाँको संघर्षकै कारण नेपालको चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार सम्भव भएको बताउनुभयो। अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको र विस्तृत जानकारीपछि सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने उहाँको भनाइ छ।
3: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले भने डाक्टर केसीको सत्याग्रहप्रति असहमति जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ। समितिका संयोजक लोकराज पाण्डेले भिडियो सन्देश मार्फत विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध स्वीकार्य नहुने बताउनुभयो। उहाँले अनसन फिर्ता नलिए सरकार र डाक्टर केसी विरूद्ध नै प्रति अनसनमा बस्न बाध्य हुने चेतावनी समेत दिनुभयो।
5: मेरो आग्रह छ, प्लीज गो ब्याक भइदिनुहोस्। तपाईँ यहाँनिरबाट तपाईँको अनसनलाई सुनेर यदि सरकारले तपाईँका मागमा यसपालि गेटा मेडिकल विश्वविद्यालयमा यदि एमबीबीएस पढाइ भएन भनेपछि, यदि मेडिकल पढाइ भएन भनेपछि, यदि 300 सय भएन भनेपछि तपाईँका विरूद्धमा हामी अनसन बस्नेछौं। तपाईँका कुरा सुनेर सरकारले कतै यसलाई बर्बाद गर्ने काम गरेको खण्डमा तपाईँको दबावमा आएर हामी सरकारका विरूद्धमा हामी अनसन बस्न बाध्य हुनेछौ भन्ने कुरा राख्दै पुनः एउटा कुरा आग्रह गर्न चाहन्छु। तपाईँका मुद्दा ठिक छन् होला कुनै, तर गेटा मेडिकल विश्वविद्यालयको मुद्दा 1, 2, 3 गलत छ। एन तिन्तु परन्तु चाहिँदैन, तत्काल आफ्नो अनसन आफै फिर्ता लिएर पुनः तपाईँ चाहिँ हामीलाई आशीर्वाद दिएर जानुहोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु।
3: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण यसलाई पुनः सुन्नुहोला। डाक्टर केसीसँगै रहेर सहजीकरण गरिरहनुभएका डाक्टर अमृत जयसीले पनि सत्याग्रह स्थलमा केही व्यक्तिबाट दबाव र धम्कीका प्रयास भएको बताउनु भएको छ। उहाँले धर्मशालाबाट हटाउनुपर्ने भन्दै केही फोन आएपछि स्थानीय प्रशासनसँग समन्वय गरी अहिलेका लागि त्यही सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाइएको थाहा संचार नेटवर्कसँग बताउनुभयो।
6: बसिराखेको ठाउँमा पनि अब मान्छेहरूले कतिजनाले चाहिँ अब कोही कोही मान्छेहरूले चाहिँ धर्मशालाकोमा चाहिँ फोन गरेर अलिकति होइन धम्काउने फर्काउने होइन यहाँबाट चाहिँ जसरी निकाल्नुपर्छ यस्तो यस्तो भन्ने चाहिँ कुरा गर्नुभएको एउटा, अनि त्यो कुरा भएपछि उहाँहरूले हामीसँग सल्लाह चाहिँ गर्नुभएको थियो। सल्लाह गरेर चाहिँ अब हामीले भन्यौँ कि हामी चाहिँ पहिला बस्नुभन्दा अगाडि नै उहाँको कमिटीमा छलफल गरेर यो यस्तो यस्तो कामको लागि उहाँ यहाँ बस्न खोज्नु भएको छ के छ भनेर सल्लाह गरेर छुराकानीलाई यहाँ आउनुभएको थियो। त्यो भएर अब अहिलेलाई त्यो ठ्याक्कै अब बाहिर जाने अथवा अन्त कतै जाने भन्ने छैन।
3: डाक्टर जयसीले केसीको स्वास्थ्य अवस्था अहिले गम्भीर नभए पनि उमेरका कारण क्रमशः कमजोरी देखिन थालेको बताउनु भएको छ। आवश्यक परे सेती प्रादेशिक अस्पतालमा सार्ने तयारी समेत रहेको उहाँले जानकारी दिनुभयो। साथै उहाँले शिक्षा मन्त्री पोखरेलले पनि समस्या समाधानका लागि सकारात्मक पहल गर्ने सन्देश पठाएको र दुवै पक्ष वार्ताको तयारीमा रहेको जानकारी दिनुभयो।
6: अहिले नै धेरै स्वास्थ्य जटिलता आएको छैन, तर अलिअलि चाहिँ गाह्रो नै थोरै थोरै अब पहिला जस्तो एकदमै स्वास्थ्य अवस्था छैन। 70 वर्षकै उमेरसकेका भएर अलि छिटो नै पहिला भन्दा चेन्जेसहरू चाहिँ देखिन चाहिँ थालिराखेका छ। अब यहीमा चाहिँ अब माथि मन्त्रालयबाट पनि अब समन्वयको लागि कुरा गर्ने भनेर चाहिँ उहाँहरूले खबर चाहिँ पठाइराख्नु भएको छ कि अब के विषयमा कसरी छलफल गर्ने, के अब मागहरूमा के हुने, नेगोसिएट के गर्ने, कुन कुन मागहरूमा एकदम तत्कालै गरिहाल्ने, कुनमा चाहिँ अब टाइम लाइन राखेर गर्ने, यो छलफल केही पनि भएको छैन। हजुरको चाहिँ बेसिक सेसनको लागि चाहिँ अब दुईटै तर्फबाट चाहिँ तयारी गरिराख्नु पर्यो भन्ने गरेर चाहिँ मन्त्रीज्यूले नै खबर पठाउनु भएको छ।
4: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनैतिक परिस्थितिलाई राष्ट्रिय रूपमा संवेदनशील रहेको बताउँदै जनताले प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा वहाँले नेपालले विगतदेखि नै चीन विरोधी गतिविधिलाई स्वीकार नगर्ने नीति अवलम्बन गर्दै आएको भए पनि यसपटक त्यसको उल्लंघन भएको दावी गर्नुभयो। वहाँले दलाई लामाको जन्मोत्सव मनाइएको र नेपालमै अर्को दलाई लामा जन्माउने प्रयास भइरहेको भन्ने चर्चा सामाजिक सार्वजनिक रूपमा भइरहेको उल्लेख गर्नुभयो। संवेदक प्रचण्डले जनताले संगठित गर्दै संसद सड़क र आगामी निर्वाचन मार्फत लोकतान्त्रिक ढंगले संघर्ष गर्नुपर्ने बताउनु भएको छ। वहाँले गत वर्ष भदौको घटना जस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तो सुकै चुनौती सामना गर्न सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर रूपमा सोच्न आग्रह गर्नुभयो।
7: हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाण्डुमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकानी एकै दिनमा हुँदो रहेछ नि त, धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न परेको छ नि, नत्र बर्बाद हुन सक्छ।
4: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भर।

0: हेर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
5: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 860 जना नेपालीको उद्धार गरिएको छ.

0: निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ। प्रवक्ता छेत्रीले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने बताउनु भएको छ। उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य शुरू भएको जानकारी दिनुभयो।
1: हाल नयाँ प्रणालीबाट राजधानी विभाग सबै 77 जिल्लाहरू, जिल्ला प्रशासन कार्यालयहरू, 6 इलाका प्रशासन कार्यालयहरू र विदेशी स्थित 31 नेपाली नियोगहरू र 8 थप नियोगहरूमा कुनै पनि बेला इनरोलमेन्ट गर्न सकिने गरी सेवा सुचारू गरिसकिएको छ।
2: नेपाल प्रहरीले गुण्डागर्दी तथा अपराधमा संलग्न 1871 जनाको प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। काठमाडौँमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न 1871 जनाको प्रोफाइल तयार पारिएको परिसरका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताउनुभयो। कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कार्यवाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले अपराध व्यक्तिहरूको 3 पुस्ते सहितको प्रोफाइल तयार पारेको हो। प्रवक्ता भट्टराईले नेपालमा अनैतिक गतिविधिमा संलग्न 47 विदेशी महिलालाई रिपोर्ट गरिएको जानकारी समेत दिनुभयो। थमेल दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएको र 47 अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो।
0: सरकारले आइतबारको विदा फिर्ता नगर्ने भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा हप्ताको 2 विदा फिर्ता नहुने बताउनु भएको हो। आइतबारको विदाले तत्कालका लागि केही अप्ठ्यारो र असहज बनाएको महसुस भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। अहिले सरकारी निकायका साथै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको विदा कार्यान्वयन भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले निजी क्षेत्र मा पनि यो व्यवस्था कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताउनुभयो। यस्तै मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूले अब आफैले अनुकूल टीम बनाउन पाउने स्वायत्तता दिइसकेको जानकारी दिनुभयो। उहाँले नियुक्त भएका उपकुलपतिहरूलाई रिक्त पदमा रजिस्ट्रार र रेक्टर नियुक्त गर्न निवेदन गरिसकेको जानकारी समेत दिनुभयो। अब मन्त्रालयले विश्वविद्यालयमा कुनै पनि हस्तक्षेप नगर्ने पनि बताउनुभयो। फरक प्रसंगमा मन्त्री पोखरेलले शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा 3 सेवा गर्नुपर्ने भन्दै अवधि नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न नसकिने प्रतिक्रिया समेत दिनुभएको छ।
2: प्रधानमन्त्री बालिन्द्र शाहले प्लाइवुड निर्यातमा अवरोध हटाउन निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति बीच आज सिंहदरबारमा भएको भेटवार्तामा प्लाइवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्रीले प्लाइवुड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताउनुभयो। उहाँका अनुसार प्लाइवुड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
0: मनसून शुरू भएता 3 अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसान्तसम्म नदी ताल तथा खोलामा भएका 211 घटनामध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढ़ी डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको तथा 807 घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4 हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसून प्रतिकारीलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली, 16 जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
2: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी

0: साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपिसकिएको छ। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,90,336.400 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टर मध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94%, मधेशमा 78.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धान रोपाई सकिसकेको छ। यो वर्ष शुरूमा मनसून भित्रिसक्दा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कमी हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढ़ेर 59.28% पुगेको थियो।
1: बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। ती क्षेत्रमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग, वाकिङ ट्रेल तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ। समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढ़ी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरू योजना तयार भइरहेको जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। चितौनको भरतपुर स्थित एक औषधि फ्याक्ट्रीमा सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो रोयल फार्मास्युटिकल्स उद्योगको दोस्रो तल्लामा एयर कण्डिशनर एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर पड्किएको थियो। सिलिण्डर पड्किँदा त्यही काम गरिरहेका भरतपुर महानगरपालिका 12 30 वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पटेवा सुगौरी गाउँपालिका 5 28 वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए। घाइते मध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी परीक्षक पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अर्का घाइते देवानको चितौन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
2: काठमाडौँ महानगरपालिका पेशका लेखा अधिकृत उद्धव भट्टराई घोष रकम सहित पक्राउ भएका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 21,000 रूपियाँ घोष सहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख दिई सेवाग्राहीसँग घोष माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घोष लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानेका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
3: प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय ढल्केवरले आज ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहू रहेका छन्।
2: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पूर्जा वितरण तीव्र बनाएको हो। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ।
3: हिजो 14 अंकले बढ़ेको नेप्से परिसूचक आज 7 अंकले बढ़ेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से 2734 बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अंक गत जेठ 27 यताकै उच्च हो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,67 करोड़को कारोबार भएकोमा आज 6,26 करोड़ रूपियाँको भएको छ। आज 143 कम्पनीको शेयर मूल्य बढ़दा 118 कम्पनीको शेयर मूल्य घट्यो भने 15 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेशस्थित पांगी र लाहौल स्पीति जिल्लाको सीमावर्ती क्षेत्र कड्डू नालामा गएको पहिरोमा परि 13 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार पहिरोसँगै खसेको ठूलो चट्टान गाडीमाथि बजारिँदा गाडीमा सवार 13 जनाको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका 2 जनाको उपचार भइरहेको छ। घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो।
3: बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। अप्रेल 2023 राष्ट्रपतिको रूपमा कार्यरत 76 वर्षीय शहाबुद्दीनले आफ्नो कार्यकाल पूरा हुनुभन्दा अगाडि नै आज राजीनामा दिनुभएको हो। उहाँले राजीनामा पत्रमा मुटुको रोग, उच्च रक्तचाप र न्यूरोप्याथी जस्ता गम्भीर स्वास्थ्य समस्याका कारण दीर्घकालीन उपचार आवश्यक परेकाले पदमा निरन्तरता दिन नसक्ने उल्लेख गर्नुभएको छ। बंगलादेशको संविधानको व्यवस्था अनुसार राष्ट्रपति पद रिक्त भएको 90 दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान छ।
2: अमेरिकाले चीन सहित 60 व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कड़ा विरोध गरेको छ। चीनले अमेरिकालाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ। एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने चीनले जनाएको छ। अमेरिकाले आजदेखि लागू गरेको नयाँ शुल्क 10.5% रहेको छ। चीनलाई सबैभन्दा उच्च 12.5% शुल्कको दायरामा राखिएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने स्पष्ट पार्नुभयो।
3: भारत सरकारले आन्दोलनकारीहरूको मागबारे निर्णय लिन समय मागेको छ। भारत सरकार र ककरू जनता पार्टीका प्रतिनिधिबीच दिल्लीस्थित कन्स्टिट्यूशन क्लबमा भएको छलफलका क्रममा ककरोज पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि सारेका छन्, जसमा प्रश्नपत्र लीकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई 1-1 करोड़ रूपियाँ क्षतिप्रति, आन्दोलनका क्रममा दर्ता भएका उजुरी दर्ता फिर्ता र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सामेल छन्। सीजेपीका प्रवक्ता आशुतोष राकाले तीनवटा माग मध्ये 2 माग पूरा गर्न सरकार तयार रहेको जानकारी दिनुभयो। शिक्षा मन्त्री प्रधानको राजीनामाबारे सरकारले भोलिसम्मको समय मागेको उहाँले बताउनुभयो। वार्तापछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले कावा पुरूष भलिबल च्याम्पियनशीपमा लगातार तेस्रो हार बेहोरेको छ। नेपाल आज घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको हो। इस्लामाबाद स्थित गारिसन जिन्दाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। लगातार तेस्रो खेल जितेको पाकिस्तान 9 अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने लगातार 3 खेल हार्दै जितविहीन छ। नेपाल पहिलो खेलमा काजाकिस्तान र दोस्रो खेलमा श्रीलंका सँग पराजित भएको थियो। नेपालले अब लीग चरणमा बंगलादेश र उज्बेकिस्तानसँग खेल्न बाँकी छ। नेपालले आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।
3: र डिभिजन फुटबलका 21 क्लबले अखिल नेपाल फुटबल संघ इन्फामाथिको फिफा निलम्बन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। क्लबहरूले तत्काल समाधानका लागि 3 बुधे माग अघि सारेका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबले इन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, इन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लीग, महिला लीग र अण्डर 18 सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन्। क्लबहरूले लामो समयसम्म निलम्बन कायम रहँदा खेलाड़ी, प्रशिक्षक, निर्णायक र फुटबलमा लागेका हजारौं व्यक्तिको भविष्य प्रभावित भएको उल्लेख गरेका छन्। इन्फा निलम्बन भएको यति लामो समयसम्म पनि निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायहरूबाट ठोस पहल समेत नभएको विज्ञप्तिमा भनिएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा दिन दबाव आएको दावी। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध रिट। थुनामा पठाउने आदेश विरूद्ध दीपक भट्ट सर्वोच्च पुगे।
2: डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन। माग सम्बोधनका लागि शिक्षा मन्त्रीको प्रतिबद्धता। केसी विरूद्ध काउन्टर अनसन बस्ने गेटा संघर्ष समितिको चेतावनी।
3: विदेशमा ठगिएका 860 नेपालीको उद्धार। अझै 49 जना कम्बोडियाको जेलमा। राहदानी प्रणालीमा देखिएको समस्या छिट्टै समाधान हुने परराष्ट्रको दावी।
2: भारतको हिमाचलमा पहिरोमा परि 13 जनाको मृत्यु। बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। व्यापार युद्धमा नलाग्न अमेरिकालाई चीनको चेतावनी।
3: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार तेस्रो हार। इन्फामाथिको निलम्बन फुकुवा गर्न सम्बन्धित निकायबाट ठोस पहल नभएको गुनासो।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ
4: फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानून मन्त्री भन्छन्।
1: संगीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनवर्सन इथिराजन, शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती 3 संस्थाले सर्वोच्च अदालतका 3 न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहालै रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश यसलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम संगीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौं।
4: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौं कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
4: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
4: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं अहिले। गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौँ भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेङ्गीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
4: त्यस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो, यही हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो, फेरि पर्यो, थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास, त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए, हामीले सरसफाई बढी गर्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
4: खोपको उत्पादन, त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा, ल्याउने कुरा, सरसफाईको कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ, खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट, टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
4: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू, छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन, खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कियेवमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोव स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास 99.4

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: आमा, म पनि तपाईँसँग कुरा गर्न चाहन्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँग

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहनसहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सिर्जना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं।
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
0: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सीप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सीप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
0: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 देखि 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति, सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म, संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
0: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद, कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ, त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगाएर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरू कुन विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात् चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात् चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक, नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन, सम्वर्धन, प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न, संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली, उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनौँ थियो। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्षी राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्षी राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ, तर 16 वर्षमा कानूनी रूपमा उल्लेखनीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अवौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोडा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अवौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
7: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आइसिएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आइसिएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको युएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
6: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
8: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन, तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानसिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपिआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 25 वर्षदेखि 20-22 वर्षदेखि यही फिल्डमा छु। यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गरेको थिएँ। अहिले बिलको रूपमा आइपिआर एज सच टाइटल राखेको थिइनँ। अब आइपिआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि, जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइनँ। त्यो चाहिँ
6: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू, यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुनुमा अनुरोध गर्छु।
9: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्नै पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। तोकिए बमोजिम भन्ने छ एक ठाउँमा, त्यो पनि टोक्नै पर्छ होइन, त्यसको स्पष्ट पारेर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्ता जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यसकारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
10: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
11: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृतिक सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ, होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पैँ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ, होइन, त्यहाँ नासु हुन्छ, पैँ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानून भन्दा फरक तरिकाको आफ्नै